0: Extreme energy drink.
1: सुरक्षित भर पर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
6: कम्प्युटर ताउलमा छापावाला सुनका गरगहना,
5: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
6: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
5: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
6: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
5: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
6: मोबाइल 97460054।
5: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
7: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772072।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
3: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: मर्सिडीज एफएम 95 मेगाहर्ट्ज

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मा सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 22 गते बिहीबार सन् 2026 अक्टोबर 8 तारीख असोज कृष्ण पक्षको त्रयोदशी तिथि
2: काया कैरन का साथ मा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको दाङको रेडियो प्रकृति 93.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: कांग्रेसको नयाँ नेतृत्वको लागि आज चुनाव सभापतिमा गगन र श्याम कृष्ण बीच प्रतिस्पर्धा खुल्ला प्रतिस्पर्धामा महिला कम
0: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने
1: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो ठूला व्यवसायीसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा
4: ठूला ठूला रिटेलरहरूसँग एउटा सानो पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ।
0: 10 वर्षभन्दा कम उमेरमा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव स्वस्थ खानपान शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने
1: र विश्वकप लीग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम नामावली अनुसार सभापतिमा थापा र खड्की बीच प्रतिस्पर्धा हुने भएको हो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ। चार उपसभापति मध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको एक उपसभापतिका लागि जीवन परियार, फर्मुल्ला मनसुर, विनु चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी पाँचजना प्रतिस्पर्धामा छन्। तीन महामन्त्री मध्ये दुई खुला पदका लागि अमर सिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयन सिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको एक पदका लागि दिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने भएका छन्। मतदान आज बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म हुनेछ। मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागिरी र खुला मञ्चमा तोकिएको छ। कांग्रेसको नेतृत्व तहमा आरक्षणबाट महिला आउने सुनिश्चित भए पनि खुला प्रतिस्पर्धाबाट अघि सर्ने महिलाको संख्या अत्यन्तै न्यून छ। पदाधिकारीमा आरक्षित महिला र समावेशी बाहेकका पदमा महिलाको उम्मेद्वारी परेको छैन। केन्द्रीय कार्यसमिति सदस्यमा भने महिलाका लागि आरक्षित बाहेकका पदमा 12 जनाले मात्र उम्मेद्वारी दिएका छन्। 15 महाधिवेशनले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा 231 जनालाई निर्वाचित गर्दैछ। महिलाका लागि उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यमा गरी 69 सीट सुरक्षित गरिएको छ। आरक्षणले सुरक्षित गरेका पद बाहेक खुला र अरू समावेशी क्लस्टरमा महिला उम्मेद्वारको संख्या करिब 7% मात्र छ। महिलाका लागि आरक्षित पदमा भने तोकिए भन्दा दोब्बर तेब्बर संख्यामा महिलाको उम्मेद्वारी परेको छ।
6: सरकारले बाढ़ी पहिरो सहितका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्र मृत्यु सरह घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबारको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्षमा सिफारिश गर्ने निर्णय गरेको छ। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक हाल अध्यादेशको प्रक्रियामा संलग्न। सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएकालाई संघ सरकारको मन्त्री परिषदको बैठकले मृत्यु सरह घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सरह घोषणाको प्रक्रिया अघि बढ़ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने बताउनुभयो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्ड अनुसार बेपत्ताका परिवारले जनही 2,00,000 राहत पाउनेछन्। त्यसअघि मृतक सरह घोषणाको प्रक्रिया अगाडि बढ़ाइनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 14 असोजको बैठकले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको मृत्यु सरह घोषणाको प्रक्रियाका लागि विवरण यकिन गर्ने निर्णय गरिसकेको छ। सरकारले बुधबार नै भूमि सम्बन्धी केही नेपाल ऐन र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न दुईवटा अध्यादेश पनि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेको छ। यी दुई अध्यादेश भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन परियोजनाका लागि भए पनि प्रावधानबारे स्पष्ट खुलिसकेको छैन। भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई दुई वर्षभित्र जग्गा उपलब्ध गराइसक्ने लक्ष्यका साथ कानूनी प्रावधान सुधार गर्न लागि बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ।
5: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व न्यायाधीश सोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरा सहित निकटस्थहरूका घरमा छापा मारेको छ। विभागबाट खटिएको टोलीले हिजो जबरा सहित पूर्व न्यायाधीश नवराज थपलिया, दीपक तिमिल सिन्हा र नवीनराज बस्नेतको घरमा छापा मारेको हो। विभागका एक उच्च अधिकारीका अनुसार सोलेन्द्रका भाइ प्रभु र नवीनराज बस्नेतमाथि केही महिना अघिदेखि नै सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको थियो भने पूर्व न्यायाधीश थपलिया र तिमिल सिन्हा बारे पछिल्लो पटक अनुसन्धान थालिएको हो। विशेष गरी पूर्व प्रधान न्यायाधीश जबरासँग सम्पर्कमा रहेर न्यायिक मामिलामा हुने चलखेलमा सहभागी भएको आरोपमा पक्राउ परेका बिचौलिया इनम साकोटामाथि अनुसन्धान थालिएपछि थपलिया र तिमिल सिन्हा पनि छानबिनको दायरामा आएका हुन्। थपलिया र तिमिल सिन्हाको घरमा पुगेको विभाग टोलीले केही विद्युतीय उपकरण हेरेको छ भने केही कागजात समेत ल्याएको अनुसन्धान अधिकृतहरूले बताएका खबर आजको कान्तिपुरले लेखेको छ।
6: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र वरिष्ठ न्यायाधीश हरिप्रसाद फुयालबीच अनेकौं पटक इजलासमा सहकार्य हुँदै आएको छ, तर हिजो सर्वोच्च अदालतको च्याम्बरमा फरक दृश्य देखियो। प्रधान न्यायाधीश डाक्टर शर्मासँग संवैधानिक इजलासमा सहकार्य गर्न न्यायाधीश फुयालले चाहेनन्। संवैधानिक इजलासमा 16 मुद्दाको पेशी चढ़े पनि सुनवाई हुन सकेन। इजलासमा तोकिएका न्यायाधीशकै कारण संवैधानिक बेन्च बस्न नसकेको पहिलो पटक हो। संविधान र कानूनको अन्तिम व्याख्या गर्ने जिम्मेवारी पाएको संवैधानिक बेन्च बस्न नसक्दा न्यायका उपभोक्ताहरू समयमै न्याय पाउनबाट वञ्चित भएका छन्। प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीश फुयाल बीचको असमझदारीले बेन्च बस्न नसकेको न्यायाधीशहरू बताउँछन्। यद्यपि यसबारे सर्वोच्च अदालतका प्रवक्ता डाक्टर अशोक कुमार छेत्री र सूचना अधिकारी घनश्याम सुवेदी सम्पर्कविहीन हुनुहुन्छ। संवैधानिक इजलास गठनमा वरिष्ठतालाई प्राथमिकता दिने परम्परा क्रम भंग भएपछि प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीशहरू बीच दूरी बढ़ेको हो। आफूभन्दा वरिष्ठतम न्यायाधीशलाई पाखा लगाउँदै डाक्टर शर्मा प्रधान न्यायाधीश नियुक्त भएपछि संवैधानिक इजलास गठनमा क्रमभंगता हुँदै आएको छ। पछिल्लो पाँच महिना यता डाक्टर शर्माले वरिष्ठतामा क्रमभंग गरी इजलास गठन गर्दै आउनु भएको छ। वरिष्ठतामा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल वरिष्ठ हुनुहुन्छ, तर इजलासमा अन्य न्यायाधीश डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगानालाई सम्मिलित गराइएपछि वरिष्ठ न्यायाधीशहरू असन्तुष्ट देखिन्छन्। स्रोतका अनुसार प्रधान न्यायाधीश डाक्टर शर्माले आफ्नो हिसाबले इजलास गठन गर्ने अडान राखेपछि हिजो संवैधानिक इजलास बस्न सकेन। आजको अन्नपूर्ण दैनिकमा खबर छ।
5: काया कैरनमा खाद्य वस्तुको मूल्य वृद्धि र यसको असर बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमंग उभी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि मास्टर शेफ बनाउँछन् केही खास भिन्नताले नै लिन्छन् स्वादको मिठास जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास एशियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
9: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा किनकि तपाईँको सपनाले महत्व राख्दछ
10: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ
9: विशेषताहरू
10: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह
9: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध
10: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
10: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव सभापतिमा गगन र श्याम कृष्ण बीच प्रतिस्पर्धा विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश पूर्व प्रधान न्यायाधीश चोलेन्द्रका भाइ र निकटस्थका घरमा छापा प्रधान न्यायाधीशले स्वेच्छाचारिता गरेको भन्दै सर्वोच्चमा विद्रोह लगायतका खबर प्रस्तुत गर्यौं
6: अब बाँकी प्रसंग दशैं तिहार लगायतका चाडपर्व नजिकैसँगै बजारमा खाद्यान्न लत्ता कपड़ा घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तुको माग बढ़ने गर्छ माग बढ़ेसँगै व्यापारिक गतिविधि पनि चलायमान हुने अपेक्षा गरिन्छ तर यसपटक चाडपर्वको समयमा बजारमा अपेक्षित व्यापारिक उत्साह देखिन नसकेको व्यवसायीहरू बताउँछन् उपभोक्ताहरूको क्रय शक्ति कमजोर हुनु महँगी बढ़दै जानु तथा आमदानीको तुलनामा दैनिक खर्च बढ़नुले खुद्रा व्यापारमा अपेक्षित सुधार आउन नसकेको देखिन्छ थप जानकारी सहित साथी हृदय रिमाल
12: चामलको मूल्य वृद्धि भयो तेलको मूल्य वृद्धि भयो चिनीकै मूल्य वृद्धि भयो होइन दालहरूको केडागोडीहरूको पनि मूल्य वृद्धि भएको छ तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौं ती सबै सबैमा पनि मूल्य वृद्धि भएको छ तर त्यता त्यति चासो दिएको छैन दैनिक उपभोग गर्नुपर्ने भएर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ तत्काल थाहा पाइहाल्ने कुरा भयो यसपालि पनि विगतमा जस्तै केही मूल्य वृद्धि चाहिँ भएकै छ
13: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य चाडपर्वका बेला बजारमा माग बढे पनि यसको अनुपातमा व्यापार बढ़न नसक्नुले खुद्रा व्यवसायीलाई थप दबावमा पारेको छ त्यसमाथि ठूला व्यापारिक संस्था सुपर मार्केट र अनलाइन बजारले विभिन्न छूट तथा अफर ल्याउँदा साना तथा खुद्रा व्यवसायीलाई प्रतिस्पर्धा गर्न थप कठिन भइरहेको व्यवसायीहरूको भनाइ छ
12: जो बलिया छन् बलियाको लागि त जस्तो सुकै सरकार आए पनि जस्तो सुकै वातावरणमा पनि उनीहरू त मजाले अगाडि बढ़िहाल्छ होइन उनीहरू सक्षम छन् सबै गर्छन् ठूला ठूला भाटभटिनी जस्तो बिग मार्टहरू जस्तो होइन धेरै अरू पनि मार्टहरू ठूल्ठूलो खोलेका छन् होइन जसको धेरै धेरैवटा आउटलेट छन् ती ठूला ठूला रिटेलरहरूसँग एउटा सानो एउटा रोलिङ सटरमा पसल राख्ने पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो एकदम पलमानसँग एकजना बच्चा फाइट गर्ने जस्तो अब त्यो कतिको व्यवहारिक हुन्छ होइन त्यस्तो परिस्थिति चाहिँ मार्केटमा छ सरकार भनेको त कमजोरको लागि हो नि त बलियाको लागि त उनीहरू त जहिले पनि बलियै छन् होइन सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ
13: दशैं तिहार जस्ता ठूला चाडपर्वमा व्यवसायीले पनि उचित नाफा राखेर वस्तु बिक्री गर्ने उपभोक्तालाई ठगी हुन नदिने व्यावसायिक आचरण कायम गर्न आवश्यक देखिन्छ फेरि एकपटक नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य
12: यो दशैं तिहारमा खाद्यान्नको चाहिँ आपूर्ति गर्ने काममा भूमिका खेलिदिन म आग्रह गर्न चाहन्छु ताकि कुनै पनि उपभोक्ताले ल फना रिटेलरले त मन परि गर्यो नाफा बढी खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्न नपरोस्
5: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। नजिकै नै गरेको दशैं तिहारलाई लक्षित गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने अस्वाभाविक मूल्य वृद्धि, कालो बजारी, गुणस्तरहीन सामानको बिक्री र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन लाई विभागले तीव्रता बना दिएको हो। विभागका महानिर्देशक रितेश साक्यका अनुसार नियमित अनुगमन टोलीका अतिरिक्त मन्त्रालय तथा मातहतका अरू निकायहरूबाट थप 32 जना कर्मचारी माग गरी बजारमा अनुगमनमा खटाइएको छ। खुला बजार अर्थतन्त्रको मर्मलाई कायम राख्दै कृत्रिम मूल्य वृद्धि, कालो बजारी र गुणस्तरहीन वस्तुको बिक्री वितरण विरूद्ध शून्य सहनशीलताको नीति लिएर काम गर्ने उहाँले बताउनु भएको छ। महानिर्देशक साक्यका अनुसार खुला बजार अर्थतन्त्रको भावनालाई नमर्ने गरी उपभोक्तालाई कृत्रिम मूल्य वृद्धि र ठगीबाट जोगाउन विभागले दोहोरो रणनीति लिएको छ। आजको कारोबार दैनिकमा खबर छ।
6: गण्डकी प्रदेश सरकारले वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरूद्ध उत्प्रेषणको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा हिजो सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार हिजो अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनी विपक्षको नाममा आदेश जारी गरेको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक महिनासम्म पनि प्रदेशसभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हालेको थियो। संविधानको धारा 188 उपधारा 2 भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले गत मंगलबार 3 जनालाई विपक्षी बनाउँदै उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। न्यायालय र नेपाल बार एसोसिएशन बीच फेरि पनि दूरी बढ़ेको छ। बार एसोसिएशनले न्यायालयको पछिल्ला काम कार्यवाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
15: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
5: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। गाउँको परम्परागत जीवनशैलीसँग जोडिएका भैंसी आहाल बस्ने पोखरी पछिल्लो समय हराउँदै जान थालेका छन्। पशुपालनमा कमी आउनु, विकास निर्माणका क्रममा पोखरी पूरिनु, अतिक्रमण र संरक्षण अभावका कारण यस्ता पोखरीको संख्या घट्दै गएको जनप्रतिनिधि तथा जानकारले बताउने गरेका छन्। पहिले गाउँघरमा भैंसी पाल्ने परिवार धेरै हुने भएकाले चरणबाट फर्किएपछि भैंसीलाई पोखरीमा आहाल बनाउने चलन थियो। भैंसी आहाल बस्ने पोखरी किसानको दैनिक जीवनसँग समेत जोडिएको हुन्थ्यो। प्युठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राणा पोखरी आसपासका चौतारीमा किसानहरू बसेर कुराकानी गर्ने र गाउँका गतिविधिबारे छलफल गर्ने गरेको सम्झिनुहुन्छ। उहाँले भन्नुभयो, पहिले भैंसी चराएर पोखरीमा ल्याउने र आहाल बसाल्ने चलन थियो, किसानहरू पनि त्यही बसेर कुराकानी गर्थे। अहिले पशुपालन घटेसँगै पोखरी पनि हराउँदै गएका छन्। पोखरी हराउँदै जानुमा पशुपालनको स्वरूपमा आएको परिवर्तन पनि प्रमुख कारणका रूपमा देखिएको छ। गाउँका धेरै परिवार रोजगारी तथा अध्ययनका लागि बाहिर जान थालेपछि परम्परागत रूपमा गरिँदै आएको भैंसी पालन घटेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। भैंसी पाल्ने परिवारको संख्या घटेपछि आहालका लागि प्रयोग हुने पोखरीको उपयोगमा पनि कमी हुन थाल्यो। नेपालगंज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद रिजालले सार्वजनिक जग्गा रहेका पुराना ताल तलैया तथा पोखरी संरक्षणको प्रयास भइरहेको बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
6: अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 10 वर्षभन्दा कम उमेरका बढ़ी तौल भएका बाल बालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ। निर्देशिका सार्वजनिक गर्दै डब्ल्यूएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिश गरेको हो। 10 देखि 19 वर्ष उमेर समूहका किशोर किशोरीमा भने चिकित्सकीय निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्रै स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिने डब्ल्यूएचओको भनाई छ। विशेष गरी टाइप 2 मधुमेह वा उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा यस्तो विकल्प विचार गर्न सकिने डब्ल्यूएचओले जनाएको छ।
7: अब खेल खबर। आईसीसी विश्वकप लीग 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। आसिफ शेखले 37, देव खनालले 34, गुलशन कुमार झाले 30 तथा दिपेन्द्र सिंह ऐरीले 19 रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। ओमान एका कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाए। जिक्रिया इस्लामले 35 तथा सन्जु सजीवले 34 रन जोड़े। नेपालका लागि बलिङतर्फ नन्दन यादवले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछाने 2-2 तथा गुलशन कुमार झा, ललित नारायण राजवंशी र शाहब आलमले 1-1 विकेट लिए। नेपाल, ओमान र क्यानाडा सम्मिलित टोलीले यस्तै हप्ता ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय श्रृंखला खेल्दैछ। यस्तै फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समितिको बैठक बोलाउन 11 जना सदस्यले लिखित माग गरेका छन्। एन्फाको वर्तमान अवस्था, निकासका लागि सरकारले निकायसँग समन्वय तथा आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाउन माग गरिएको हो। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित 11 जना सदस्यले एन्फा विधानको धारा 31 उपधारा 2 बमोजिम बैठक बोलाउन माग गरेका हुन्। बैठकका प्रस्तावित एजेण्डामा एन्फाको वर्तमान अवस्थाबारे छलफल, समस्या समाधानका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग आवश्यक पहल तथा समन्वय गर्ने विषय छन्। यस्तै एन्फाको निर्वाचन, एन्फाका सदस्य स्वर्गीय दिपेन घिमालको निधनप्रति शोक प्रस्ताव तथा विविध विषय पनि बैठकको एजेण्डामा राखिएको छ। एन्फाको कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डे केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका क्रममा पक्राउ परेपछि संस्थाको पछिल्लो अवस्थाबारे थप प्रश्न उठिरहेका बेला 11 सदस्यले बैठकको माग गरेका हुन्। बैठकमा एन्फाको वर्तमान अवस्था, निर्वाचन प्रक्रिया र संस्थालाई अघि बढ़ाउने आगामी कार्यदिशाबारे छलफल गर्नुपर्ने सदस्यहरूको माग छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
7: भारतले करियर कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलाको नाम प्रस्ताव गरेको हो।
6: विश्वव्यापी आर्थिक स्वतन्त्रताको वरियतामा नेपाल एक स्थान तल झरेको छ। क्यानाडाको फेजर इन्स्टिच्यूटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले हिजो सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 सम्बन्धी प्रतिवेदन अनुसार 6.59 अंक प्राप्त गर्दै नेपाल 165 देशमध्ये 90 स्थानमा रहेको छ।
7: आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा व्हाइट बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ।
6: सरकारले निजी तथा सार्वजनिक प्रतिष्ठानले ऊर्जा खपतको पनि लेखाजोखा तथा परीक्षण गराउनुपर्ने व्यवस्था गर्न लागेको छ। औद्योगिक आवासीय तथा व्यावसायिक प्रतिष्ठानमा भइरहेको ऊर्जा खपतलाई थप उत्पादनमूलक बनाउने तथा खेर जाने गरी भइरहेको ऊर्जा प्रयोग रोक्न यस्तो व्यवस्था गर्न लागि हो।
7: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न उत्पादन याममा कृषिजन्य वस्तुको आयात नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ।
6: काया कैरनमा अब पालो उखानको। घुम्नु राम्रो तर गुम्नु नराम्रो। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव। सभापतिमा गगन र श्यामकृष्ण बीच प्रतिस्पर्धा। खुल्ला प्रतिस्पर्धामा महिला कम।
6: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश। कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने।
7: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो। ठूला व्यवसायीसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा।
6: 10 वर्षभन्दा कम उमेरकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव। स्वस्थ खानपान, शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने।
7: र विश्वकप लीग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो। एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले अविनले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। तरकारीको भाउ अचाकली महँगो भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ तरकारी बजारभित्र किनबेच गर्नेको घुइँचो छ। एकजना मान्छे रित्तो झोला बोकेर हाँस्दै हाँस्दै बजारभित्र पस्दैछन् अनि अर्का चाहिँ लगाएको लुगा र जुत्ता समेत भित्रै छोडेर अर्ध नग्न भएर झोलामा तरकारी बोकेर बाहिर निस्कँदैछन्। तरकारी बोकेर निस्केका ती अर्धनग्न मान्छे रित्तो झोला बोकेर हाँस्दै तरकारी बजारभित्र पस्न लागेका मान्छेसँग भन्दैछन्, त्यस्तै हाँस्नु पर्दैन, मनि छिर्दा तपाईँ जस्तै थिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी को लागि सम्पर्क 0665909993, 98477969239। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसीसहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसीसहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार। सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाड़ सेवा केन्द्र सेउडीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे, सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे, स्थान हातेमालो साकोसको सभाहाल बेसीसहर 7 भीमसेन स्थान लमजुङ। थप जानकारीको लागि सम्पर्क हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसीसहर 0665209115, 529025, खुदी सदस्य सेवा कार्यालय 98560-87-624 र भोटेवाडार सदस्य सेवा कार्यालय 0664002025।

0: नमस्कार। रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsangdi.org मा बिहान 6:35 बजेको मर्साङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: चाडपर्वलाई लक्षित गर्दै लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना, ट्राफिक नियमको पालना गर्ने सवारी चालकलाई पुष्पगुच्छले सम्मान। लमजुङका निकाली क्षेत्रका किसानलाई अलैँची टिप्न व्यस्त, यस वर्ष दशैं ढिलो हुँदा कृषकहरूलाई सहज। विद्युत पहुँच पुग्न बाँकी कोलसुथारका वडामा विद्युत विस्तार गर्न प्राधिकरणसँग छलफल। र मौसम र सड़क प्रतिकूलताको कारण लमजुङको ग्रामीण पर्यटनमा पनि प्रभाव, जिल्लाका होमस्टेहरूमा आन्तरिक पर्यटक आगमनमा कमी। अब समाचार विस्तारमा। लमजुङमा चाडपर्वमा हुने भीड़भाड़लाई मध्यनजर गर्दै आवतजावत हुने मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। आउँदै गरेको विजय दशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुहरूको सुरक्षित र सहजताका लागि लमजुङ जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो। चाडपर्वका बेला यात्रुको चाप बढ़ने र सवारी आवागमन समेत बाक्लिने भएकोले यात्रुका समस्या, गुनासा तथा सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी विषय तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको लमजुङ प्रहरीले जनाएको छ। बेसेसहर नगरपालिका दुई भकुण्डे 40 चोकमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले यात्रु सहायता कक्षको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, लमजुङ कालिका यातायात प्रालीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, बेसेसहर दुईका वडा सदस्य गुमान सिंह कणेल लगायत यातायात व्यवसायी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, व्यवसायी तथा अन्य सरकारवालाहरूको उपस्थिति थियो। कार्यक्रमको संचालन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी

प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले उद्घाटन गर्नुभयो। लमजुङमा बुधबारदेखि बेसेशहर दुई भकुण्डी चालिसे चोक सुन्दर बजार सात पाउँदी सुन्दर बजार नौ सिउडीबार चोक मध्य नेपाल सात पाखुरी चोक र राइनस छ धमिलीकुवा चोक गरी पाँच स्थानमा यात्रु सहायता कक्ष संचालनमा आएका छन्। सहायता कक्ष मार्फत यात्रुहरूले यात्राका क्रममा भोगेका समस्या सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी गुनासो र सुझाव राख्न सक्ने लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्ने प्रहरीले यात्रुका समस्या तत्काल सुन्ने आवश्यक सहजीकरण गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी समाधानको पहल गर्ने जनाएको छ। चाडपर्वका समयमा यात्रु ठगिने क्षमता भन्दा बढ़ी यात्रु बोक्ने मनपरी भाड़ा असुल्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने जस्ता गतिविधि संचालन नियन्त्रण गर्न समेत सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा ट्राफिक नियमको पालना गर्दै सवारी संचालन गर्ने एकजना चालकलाई प्रमुख अधिकारी खनाल लगायत सहभागीहरूले अबीर खादा तथा पुष्पगुच्छले सम्मान गरेका थिए। लमजुङका निकाली क्षेत्रका किसानहरूलाई यति बेला अलैची टिप्ने चटारो परेको छ। अलैची कटानीको समय भएकोले किसानहरू अलैची टिप्न व्यस्त भएका हुन्। गत वर्षहरूमा असोजमा दशैं चाडमा पनि अलैची टिप्न व्यस्त हुने कृषकहरू यस वर्ष भने दशैं ढिला भएकोले फुर्सदमा अलैची टिप्न पाएका छन्। दशैंको रमझममा खेतबारीमा काम गर्नुपर्ने बाध्यता यस वर्ष टरेको किसानहरूले बताएका छन्। अलैची पाकेपछि किसानहरू टिप्न छोडाउन र सुकाउन भ्याइ नभ्याइ हुन्छ। कार्तिकको पहिलो त मात्रै दशैंको रमझम शुरू हुने भएकोले त्यसअघि नै किसानहरूले खेतबारीको अलैची टिप्ने काम भ्याउने तयारीमा लागेका छन्। दशैं अघि खेतबारीबाट टिपेर भ्याए पनि दशैंका बेला सुकाउने केलाउने काम भने घरमै बसेर सुकाउन सकिने किसानहरूको भनाइ छ। दिनभरि टिप्ने राति छोडाउने र फेरि भट्टीमा सुकाउनु पर्ने हुँदा अलैची किसानहरूलाई फुर्सद छैन। समयमै अलैची नटिपे ढुसी लागेर अलैची बिग्रिने हुँदा कृषकहरूले चाडपर्व पनि नभनी खेतबारीमा काम गर्ने गर्दछन्। अलैची टिप्ने सिजनमा शहर झरेकाहरू पनि गाउँतर्फ लागेका छन्। अलैची टिप्ने चटारोले शहरबाट गाउँ गएकाहरूको चहल पहलले दशैं अघि नै जिल्लाका लेकाली गाउँहरूमा रमझम शुरू भएको छ। जिल्लामा मर्सङ्गदी कोलसुथार दोर्दी र दुधपोखरी अन्तर्गतका विभिन्न गाउँ पाखाहरूमा व्यावसायिक अलैची खेती छ। व्यावसायिक अलैची उत्पादन हुँदै आएको लमजुङमा पछिल्लो वर्ष कृषकहरूको आकर्षण घट्न थालेको छ। अलैचीको मूल्यमा भएको गिरावट विभिन्न रोग प्रकोपको आक्रमणका कारण अलैची कृषकहरू निराश हुन थालेका हुन्। यद्यपि गत वर्षदेखि भने अलैचीको मूल्यमा व्यापक सुधार भएको छ। हाल अलैचीको मूल्य प्रति किलो 2000 हाराहारीमा पुगेको अलैची व्यवसाय महासंघ लमजुङले जनाएको छ। केही वर्ष अघिसम्म जिल्लाका उत्तरी भेगका अधिकांश कृषकले व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका थिए, तर पछिल्लो वर्षहरूमा अलैची उत्पादनमा कमी हुँदै गएको र कृषकहरूको आकर्षण पनि घट्दो रहेको अलैची व्यवसाय महासंघ लमजुङले जनाएको छ। लमजुङको कोलसुथर गाउँपालिकाका विद्युत पहुँच पुग्न बाँकी क्षेत्रहरूमा विद्युत विस्तारका लागि गाउँपालिका र नेपाल विद्युत प्राधिकरण बीच छलफल भएको छ। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङको नेतृत्वमा वडा नम्बर तीनका अध्यक्ष आसपिर गुरूङ, पाँचका वडा अध्यक्ष गीत बहादुर गुरूङ, छका वडा अध्यक्ष मनलाल गुरूङ र सातका वडा अध्यक्ष लक्ष्मण गुरूङ सहितको टोलीले नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख इन्जिनियर सुनिल पौडेलसँग भेट गरी विद्युत विस्तारबारे छलफल गरेको हो। यसै गरी गाउँपालिकाको उक्त टोलीले नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख सूरज गौतमसँग भेट गरी गाउँपालिकाका विभिन्न विद्युत सम्बन्धी विषयमा छलफल गरेको छ। छलफलमा वडा नम्बर पाँचको सिंगदी, वडा नम्बर छको पसगाउँ, वडा नम्बर आठको घिम्से र वडा नम्बर दुईको वासिम राङ लगायत विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोड्न बाँकी क्षेत्रलाई विद्युत पहुँचमा ल्याउने विषयमा कुराकानी भएको गाउँपालिकाले जनाएको छ। यस्तै पसगाउँ सामुदायिक विद्युतलाई नेपाल विद्युत प्राधिकरणमा समायोजना गरेपछि विद्युत सेवा थप भरपर्दो र विश्वसनीय बनाउन पहल गर्न आग्रह गरिएको थियो। पर्यटकीय गाउँ घलेगाउँ भुजुङ लगायत क्षेत्रमा विद्युत आपूर्ति नियमित र भरपर्दो बनाउन समेत प्राधिकरणसँग अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङले बताउनुभयो। छलफलमा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रकी प्रमुख यम कुमारी गुरूङ लगायत कर्मचारीको समेत सहभागिता थियो। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: कल्याण बचत तथा ऋण सहकारी संस्थाको 20औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20औं वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: बेसीसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे।
0: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ।
0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
1: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-20-166, 98-560-45-248, 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
0: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
1: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
0: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
1: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
0: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौ, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
0: थप जानकारीका लागि सम्पर्क 98-560-45-650 र 98-560-79-340।
1: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
2: मर्सङ्गी एफएम 95 मेगाहर्ज।
3: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार।
1: मौसम र सड़क प्रतिकूलताको कारण लमजुङको ग्रामीण पर्यटन व्यवसायमा प्रभाव परेको छ। लामो तथा छोटो दूरीका ग्रामीण सड़क सहज नहुँदा जिल्लाको ग्रामीण पर्यटन व्यवसायमा पनि प्रभाव परेको हो। वर्षाको समयमा प्राय सुनसान बनेका लमजुङका पर्यटकीय गाउँहरूमा भदौ लागेसँगै पर्यटकीय चहल पहल शुरू हुने गर्थ्यो। गत वर्ष जेएनजी आन्दोलनले आंशिक प्रभाव परेको ग्रामीण पर्यटनमा यस वर्ष प्रतिकूल मौसम र सड़कको कारण प्रभावित भएको हो। नजिकै त चाडपर्वसँगै पर्यटन सीजन भए पनि जिल्लाको होमस्टे सञ्चालन भएका गाउँहरूमा पर्यटन व्यवसाय अपेक्षित चलायमान हुन सकेको छैनन्। अघिल्ला वर्षहरूमा दशैं आगवै जिल्लाका पर्यटकीय गाउँहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको दैनिक चहल पहल अत्याधिक हुने गरेको थियो। तर यस वर्ष वर्षाको सीजन सकिए पनि पर्यटकीय चहल पहल भने उत्साहजनक हुन नसकेको स्थानीय व्यवसायहरूले बताएका छन्। जिल्लाको घलेगाउँ, काउलेपानी, रायनसकोट, भुजुङ, सिउरुङ लगायतका होमस्टेहरूमा वर्षातको समयमा पनि आन्तरिक पर्यटकहरूको आगमन हुने गर्दछ। अधिकांश पर्यटकीय गाउँहरूमा वर्षातको बेला पर्यटक नआएपछि स्थानीय पर्यटक व्यवसायहरू अन्य घरयासी काममा व्यस्त हुने गर्दछन्। जिल्लाको घलेगाउँ, काउलेपानीमा वर्षेनी 1000 भन्दा बढ़ीको संख्यामा पर्यटकहरूको आगमन हुने गरेको छ। सोबाहेक जिल्लाको भुजुङ, रायनस, घनपोखरा, सिउरुङ, खासुर, ताग्रिङको छापा, मिप्रा, घेर्मुको खानीगाउँ लगायतका व्यावसायिक होमस्टे सञ्चालन भएका गाउँहरूमा पनि पर्यटक आगमन हुने गर्दछ। जिल्लाका ग्रामीण पर्यटनसँगै विश्व चर्चित अन्नपूर्ण चक्रीय पदमार्गको पर्यटन व्यवसायमा पनि वर्षा र यातायात अवरोधका कारण प्रभाव परेको छ। पदयात्राको मुख्य सीजनमै प्राकृतिक प्रतिकूलताको कारण पदमार्ग अन्तर्गतको पर्यटन व्यवसायमा पनि प्रभाव परेको हो। मर्सङ्गदी गाउँपालिका स्थित मनास्लु मर्सङ्गदी युवा क्लबले भोटेको सेबारीबाट पीड़ित क्लबका सदस्यलाई सहयोग गरेको छ। गत भदौ 10 गते भोटेकोसीमा आएको बाढ़ी पहिरोबाट पीड़ित मनास्लु मर्सङ्गदी क्लब घेरमुका सक्रिय सदस्य एवं पूर्व फुटबल खेलाड़ी मन राशी गुरूङलाई क्लबले आर्थिक सहयोग गरेको छ। भोटेकोशी क्षेत्रमा गुरूङले सञ्चालन गर्दै आएको वर्कसप बाढ़ी पहिरोले पूर्ण रूपमा क्षति पुर्याएपछि क्लबले 1,87,650 रूपियाँ सहयोग गरेको छ। स्वदेशमै केही गर्ने उद्देश्यले व्यवसाय सञ्चालन गर्दै आएको गुरूङको वर्कसपमा क्षति पुगेपछि क्लबका शुभेच्छुक तथा देश विदेशमा रहेका सदस्यबाट सहयोग रकम संकलन गरिएको हो। क्लबका संस्थापक सदस्य एवं सल्लाहकार मेघ प्रसाद गुरूङको नेतृत्वमा घटनास्थलमै पुगेर संकलित सहयोग रकम गुरूङलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ। सहयोग अभियानमा जोड़िएका दाता तथा क्लब परिवारप्रति धन्यवाद व्यक्त गर्दै क्लबको सहयोगले बाढ़ी पीड़ित गुरूङलाई केही भए पनि राहत पुग्ने अपेक्षा गरिएको छ। रायनस नगरपालिका आठमा रहेको सर्वोदय सेवाश्रममा विभिन्न व्यक्तिहरूले सहयोग आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। सोह्र श्रद्धामा विभिन्न व्यक्तिहरूले आफ्नो स्वर्गीय आफन्त तथा पितृहरूको सम्झनामा आश्रममा सहयोग गरेका हुन्। मध्य नेपाल 10 थानसिंह निवासी विष्णुमाया खड्काले 11,000 रूपियाँ सहयोग गर्नुभएको छ। अमेरिका निवासी उषा सेडाईले 38,000, अमेरिका निवासी कैलाश सेडाईले 1,50,000 रूपियाँ आश्रमको खातामा सहयोग रकम पठाउनु भएको छ। यसै गरी मध्य नेपाल 10 थानसिंहमा रहेको आमा दिदी बहिनी समूहबाट फलफूल, खाद्यान्न र 7,163 रूपियाँ सहयोग गरेका छन्। समूहकी वसुन्धरा थापाले व्यक्तिगत 2,050, भगवती थापाले 1,500, सरस्वती खड्काले 2,000, देवकी केसीले 1,005 रूपियाँ र हरिमाया कुवारले 510 रूपियाँ सहयोग गर्नुभएको छ। यसै गरी पर्वत पैयु गाउँपालिका 6 निवासी शिवराम सापकोटाले 5,167, स्याङ्जा गल्याङ 4 निवासी कुसुम भण्डारीले 2,100 रूपियाँ आश्रमलाई प्रदान गर्नुभएको छ। आश्रममा विभिन्न व्यक्तिहरूले फलफूल वितरण गरेका छन्। मंगलबार र बुधबार मात्रै देश विदेशमा रहनुभएका विभिन्न व्यक्तिहरूबाट आश्रमलाई 2,26,595 रूपियाँ सहयोग प्राप्त भएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। मर्सङ्गदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: चाडपर्वलाई लक्षित गर्दै लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना, ट्राफिक नियमको पालना गर्ने सवारी चालकलाई पुष्पगुच्छले सम्मान, लमजुङका नेकाली क्षेत्रका किसानहरू अलैँची टिप्न बेच्दा यस वर्ष दशैं ढिलो हुँदा कृषकहरूलाई सहज, विद्युत पहुँच पुग्न बाँकी कोलसारको वडामा विद्युत विस्तार गर्न प्राधिकरणसँग छलफल, र मौसम र सड़क प्रतिकूलताको कारण लमजुङको ग्रामीण पर्यटनमा पनि प्रभाव, जिल्लाको होमस्टेहरूमा आन्तरिक पर्यटक आगमनमा कमी। बिहान 6:35 बजेको मर्स्याङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
2: निशुल्क जाँच हुने भिन्न समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: मोडल सिटी हस्पिटल प्राली बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 066-520-004।
2: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: बीसौं कन्यादेवी कप 2083 सहभागी बनौ। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता भन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
3: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000।
2: दर्ता शुल्क रू 8,000 प्लस 1,000।
3: महिलातर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
2: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रू 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500।
3: टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
2: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ, त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
3: आयोजक कन्यादेवी युवा क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 98-467-80-098, 98-458-22-018, 98-466-34-821 र 97-475-15-083।
2: प्रवर्धक मर्स्याङदी गाउँपालिका भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी 4 वडा कार्यालय तागरिङ लमजुङ।
3: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
2: विश्व कन्यादेवी कप 2083।
4: अय म मरे नि आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै।
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260।

0: मान्छे घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Liponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46-244

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइ सक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेम, गोलो फ्रेम, कम्पाउन्ड जाली, जीआई जाली, स्टील फ्रेम, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
8: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
8: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
8: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: दुनियाँभर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखेँ, तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
10: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
11: होस् गरे होस् त चमेली, यो लाउने मान्छेको त केही भर हुन्न।
0: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र संगुल।
12: को खाली राखेर काख फरेको थिए, त्यही काख भने आज रित्त भयो।
13: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्छ।
0: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
14: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
15: सारा नेपालीहरूको सपना आकाशमानी मुटुहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्। यो सिस्टम रोकिनै पर्छ।
16: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98477269229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: ठिलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ

0: सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
0: कम्प्युटर तौलबाट नाप गरी सुन चाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
0: भरपर्दो एवं विश्वासिलो सुन चाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुन चाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
2: सम्पर्क मोबाइल नम्बर 9856-13375,
0: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania Extreme Energy Drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
2: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
5: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
2: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे न्यामा,
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना: मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166, 9850645248, 9141238555 र 9850645357 लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर लमजुङ। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना:
9: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी सहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी सहर एकाई 2083 असोज 23 गते शुक्रबार, समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल, बेसीसहर नगरपालिका 8, लमजुङ। मर्सेङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र, खुदी बजार, यही असोज 24 गते शनिबार, समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल, खुदी बजार।
8: सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाडा सेवा केन्द्र सेउडीबार। साधारण सभा हुने मिति र स्थान: यही असोज 24 गते शनिबार बिहान 11:30 बजे, सृजनशील तमु आमा समूहको भवन, सुन्दर बजार 9, पहिरे। नोट: एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ।
9: समय 11:30 बजे, स्थान हातीमालो साकोसको सभाहाल, बेसे सहर 7 भिन्सेन स्थान लमजुङ। थप जानकारीको लागि सम्पर्क हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी सहर 066-520-915 520-925 खुदी सदस्य सेवा कार्यालय 98-560-87-624 र भोटेउडार सदस्य सेवा कार्यालय 066-400-225।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशेषर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
9: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
3: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गते सम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 4 2 4 4।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
2: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
5: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
5: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
7: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
7: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
9: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्।

0: घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
0: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्क तर समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
1: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति, समय र स्थान
2: बेसीसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे।
1: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
2: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसल 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: 20 कन्यादेवी कप 2083 सहभागी बनौ। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ। पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनाही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000। दर्ता शुल्क रू 8,000 प्लस 1,000। महिलातर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनाही रू 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500। टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
1: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ, त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: आयोजक कन्यादेवी युवा क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 98468008098, 98458228018, 98468034821 र 97475015083।
1: प्रवर्धक मर्स्याङदी गाउँपालिका भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी 4 को वडा कार्यालय तागरिङ लमजुङ।
0: पर्यटकीय गाउँ मिप्रा जाउ, फुटबल प्रतियोगितामा रमाऊ।
1: 20 कन्यादेवी कप 2083।
2: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर।
3: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
2: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
3: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
2: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
3: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
2: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665-20-152,
3: मोबाइल 97460-00454।
2: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी,
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र
6: 98 13 09 49 32।
5: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
9: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव। सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे बीच प्रतिस्पर्धा। चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन। सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य। तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह। विपदमा बेपत्ता भएकालाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो। भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन। हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी। र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म मतदान हुनेछ। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन्। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। खुला मंचमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ। भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिलाई पनि खुला मंचमै मतदान गर्ने व्यवस्था गरेको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गे बीच प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ। चार उपसभापति मध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको एक उपसभापति पदका लागि जीवन परियार, फर्मुल्लाह मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी 5 जना प्रतिस्पर्धामा छन्। 3 महामन्त्री मध्ये 2 खुला पदका लागि अमरसिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको एक पदका लागि डिला संग्रौला पन्त, त्यसै गरी महालक्ष्मी उपाध्याय दिना र रीता खनाल प्रतिस्पर्धामा छन्। दशैं दीपावली नेपाल सम्बत र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ। देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा मिसावट युक्त वस्तुको बिक्री, हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ। यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष सञ्चालन गरेको प्रहरीले जनाएको छ। चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने भएकाले गाड़ी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सार्वजनिक गाड़ीहरूमा विशेष निगरानी गर्ने भएको छ। प्रहरीका अनुसार सार्वजनिक गाड़ीहरूले यात्रु बोकेर लामो दूरीमा सञ्चालन गर्नुअघि 7 दिनभित्र गरिएको मेकानिकल टेस्ट रिपोर्ट पेश गर्नुपर्नेछ। यस्तै चालकको लाइसेन्स जाँच, त्यसै गरी लामो दूरीका गाड़ीहरूमा 2 जना चालकको व्यवस्था र गाड़ीको क्षमताभन्दा बढ़ी यात्रु नराख्ने नियमलाई कड़ाईका साथ कार्यान्वयन गर्ने समेत प्रहरीले जनाएको छ। यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकेको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने गाड़ीलाई कार्यवाही गर्नेछ। यस वर्षको दशैंका लागि भोलिदेखि यात्रुवाहक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला हुने निर्णय भइसकेको छ। यात्रु तथा मालवाहक यातायातलाई सञ्चालनको अवस्थामा सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ संघ मजदूर संघ संगठन परिप्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिंग खुला गर्ने निर्णय भएको हो। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधनका लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अहिलेको कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था छ। सरकारले अध्यादेश मार्फत विपदको घटनामा यस्तो अवधि 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा विभिन्न खातामा गरी हिजो बेलुकीसम्म 17,06,41,464 रूपियाँ मौजदात पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात 12,57,28,76,523 रूपियाँ र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी थोरै ठाउँमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ। पर्सी शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाई छ। बाढ़ी पहिरोका कारण अवरूद्ध चीन र भारत जोड़ने कालीगण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क मरमतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा त्यसलाई छिचो लिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका दुईमा पर्ने कुनौटामा यी असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले 250 मिटर सड़क कटान गरेर बगाएको थियो। बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले हिजो कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचो लिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट लाग्ने रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ। नेपालमा रेबिज प्राणघातक जोनोटिक रोगका रूपमा रहेको र यस समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सक्ने रणनीति दस्तावेजमा उल्लेख छ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस यस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टूबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत तथा रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नका साथै सरकार र सरकारवालाहरूलाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। अब विदेशको खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। डाक्टरहरूले झण्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकेको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ। हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि एकिन कारण भने पोस्टमार्टम पछि मात्र स्पष्ट हुने खबरमा उल्लेख छ। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 मा महाराष्ट्रको मरूड जान्जिरामा जन्मिनुभएका विश्वनाथ पाटेकर अर्थात नाना पाटेकरले सन् 1978 मा गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरू गर्नुभएको थियो। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यान अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारीमा जुटेको छ। एनपीएलको मिति नजिकैसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ। अब क्यान आईसीसीको औपचारिक निर्णयको पर्खाईमा रहेको क्यानका सचिव पारस खड्काले बताउनु भएको छ। आईसीसीको स्वीकृति आएपछि एनपीएलका टोलीलाई थप स्तरीय विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ। यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढ़ाउन सहयोग पुग्नेछ। आईसीसीबाट मान्यता प्राप्त भएमा एनपीएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुनेछ। त्यसैले क्यानसँगै एनपीएलका टोली समेत आईसीसीको निर्णयको प्रतीक्षामा छन्। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरू हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा, चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन, सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य, तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह, विपदमा बेवत्ता भएकाहरूलाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश, प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो, भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन, हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी, र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495494046 र 98130949532।
6: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, भएमा डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने, भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने, भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन, भएमा उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने, भएमा बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने, भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा। निशुल्क जाँच हुने दिन र समय: यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
5: मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 06652020004।
6: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06652020904।
9: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
9: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
9: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
9: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
10: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: विश्व कन्या देवी कप 2083 सहभागी बनौ।
0: खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङ्दी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा चाहिँ यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रु 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रु 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
0: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनही नगद रु 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रु 10,000।
5: दर्ता शुल्क रु 8,000 प्लस 1,000।
0: महिलातर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रु 20,020 रूपियाँ, कप, मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 12,012 रूपियाँ, कप, मेडल र प्रमाण पत्र।
5: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रु 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रु 2,500 प्लस 500।
0: टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
5: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ, त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: आयोजक कन्यादेवी युवा क्लब, मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा, लमजुङ। थप जानकारीको लागि सम्पर्क 9847680098, 9458220018, 9467334821 र 9745015083।
5: प्रवर्धक मर्स्याङ्दी गाउँपालिका भुलबुले, लमजुङ। सह प्रवर्धक मर्स्याङ्दी 4 वडा कार्यालय, तागरिङ, लमजुङ।
0: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
5: विश्व कन्या देवी कप 2083।
0: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461 26 344, 98461 26 344।

0: रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला?
1: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
2: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
3: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
2: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
3: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
2: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
3: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
4: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
5: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Liponia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका।

0: आज होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
1: हेर्नु माले
2: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
3: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ। फोन नम्बर 0665-2183।
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेमियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9865-67-272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021-23, 40-21-24, मोबाइल 9841-45-14-48।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिजात कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ। प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201665 9855542448 9841238555 र 9855543357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org/ बिहान 10 बजेको मर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: कांग्रेसको निर्वाचन 1 बजेसम्मका लागि सारियो। प्रधानमन्त्री राहत कोषमा मौजदाता रकम 17 अरब नाग्यो। विपदमा बेपत्ता भएकालाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश। र मौसम र सड़क प्रतिकूलताको कारण लमजुङको ग्रामीण पर्यटनमा पनि प्रभाव, जिल्लाका होमस्टेहरूमा आन्तरिक पर्यटक आगमनमा कमी।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहान 10 बजे हुने भनिएको निर्वाचन दिउँसो 1 बजेलाई सारिएको छ। केन्द्रीय निर्वाचन समितिको सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी नपुगेकोले दिउँसो 1 बजेका लागि सारिएको जानकारी दिनुभयो। यसअघि बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भए पनि वर्षा र केही प्राविधिक कारण देखाउँदा 10 बजेदेखि शुरू गर्ने भनिएको थियो, तर अहिले फेरि दिउँसो 1 बजेसम्मका लागि सारिएको हो। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौँको 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवन मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। त्यसै गरी खुल्ला मंचमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेका लागि पनि खुल्ला मंचमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ। रसुवाको फोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका लागि विभिन्न खातामा हिजो बेलुकीसम्म 17,16,80,41,464 रूपियाँ मौजदा पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि 9 वाणिज्य ब्याङ्कमा मौजदाता 12,57,28,76,523 रूपियाँ र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधनको लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिशको निर्णय गरेको हो। अहिले कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था छ। सरकारले अध्यादेश मार्फत विपदको घटनामा यस्तो अवधिमा 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको हो। मन्त्री परिषद बैठकले भोटिकोशी त्रिशुली बाढ़ी पीड़ित केन्द्रले 3 अध्यादेश जारी गर्न सिफारिश गर्ने निर्णय गरेको छ। भूमि वन र विपद सम्बन्धी कानून संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको हो। विपदमा परेका नागरिकलाई जग्गा उपलब्ध गराउन सहज बनाउने गरी अध्यादेश ल्याउन लागि सरकारले जनाएको छ। सरकारले तत्काल आवश्यक देखिएका विषयमा कानूनी व्यवस्था गर्न अध्यादेश मार्फत ऐन संशोधन गर्ने प्रक्रिया अघि बढ़ाएको बताएको छ। लमजुङमा चाडपर्वमा हुने भीड़लाई मध्यनजर गर्दै आवत जावत हुने मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। आउँदै गरेको विजय दशमी दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि लमजुङ जिल्लाका 5 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला यात्रुको चाप बढ़ने र सवारी आगमन समेत बाक्लिने भएकाले यात्रुका समस्या गुनासो तथा सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी विषय तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको लमजुङ प्रहरीले जनाएको छ। बेसा नगरपालिका 2 भकुण्डी चालिसे चोकमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले यात्रु सहायता कक्षको उद्घाटन गर्नुभयो। कार्यक्रममा प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, लमरूङ कालिका यातायात प्रणालीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, बेसर 2 वडा सदस्य गुमन सिंह कणेल लगायत यातायात व्यवसायी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी व्यवसायी तथा अन्य सरकारवालाको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीले गर्नुभएको थियो। त्यसै गरी लमजुङको मुख्य प्रवेशद्वार रूपमा रहेको सुन्दरबजार नगरपालिका 7 पाउँदीमा स्थापना गरिएको यात्रु सहायता कक्षको पनि प्रमुख जिल्ला अधिकारी खनालले उद्घाटन गर्नुभयो। यात्रुहरूको सहजताको लागि सुन्दरबजार 9 सिउँडीबार चोकमा र मदिनेपुर नगरपालिका 7 पाखोली चोकमा ट्राफिक प्रहरी तथा सम्बन्धित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको उपस्थितिमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। यसरी नै रायनेश नगरपालिका 6 धमिली कुवा चोकमा स्थापना गरिएको यात्रु सहायता कक्षको इलाका प्रहरी कार्यालय भोटौडारकी प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले उद्घाटन गर्नुभएको हो। लमजुङमा बुधबारदेखि बेसी शहर 2 भकुण्डी चालिसी चौक, सुन्दर बजार 7 पाउँदी, सुन्दर बजार 9 सिउँडीबार चोक, मध्य नेपाल 7 पाखरी चोक र रायनेश धमिली कुवा चोक गरी 5 स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आएका छन्। सहायता कक्ष मार्फत यात्रुहरूले यात्रा क्रममा भोगेका समस्या, सुरक्षा र ट्राफिक व्यवस्थापन समिति सम्बन्धी गुनासो र सुझाव राख्न सक्ने लमजुङ प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। प्रहरीले यात्रुका समस्या तत्काल सुन्ने, आवश्यक सहजीकरण गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी समाधानको लागि पहल गर्ने जनाएको छ। चाडपर्वका समयमा यात्रु ठगिने, क्षमता भन्दा बढ़ी यात्रु बोक्ने, मनपरी भाड़ा असुल्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने जस्ता गतिविधि नियन्त्रण गर्न सके समेत सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा ट्राफिक नियमको पालन गर्दै सवारी सञ्चालन गर्ने एकजना चालकलाई प्रमुख जिल्ला अधिकारी खनाल लगायत सहभागीहरूले अबीर खादा र पुष्प गुच्छाले सम्मान गरेका थिए। लमजुङको कुलसत्र गाउँपालिकाका विद्युत पहुँच पुग्न बाँकी क्षेत्रहरूमा विद्युत विस्तारका लागि गाउँपालिका र नेपाल विद्युत प्राधिकरण बीच छलफल भएको छ। गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङको नेतृत्वमा वडा नम्बर 3 का अध्यक्ष आशवीर गुरूङ, 5 का वडा अध्यक्ष गीत बहादुर गुरूङ, छका वडा अध्यक्ष मनलाल गुरूङ र सातका वडा अध्यक्ष लक्ष्मण गुरूङ सहितको टोलीले नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख इन्जिनियर सुनिल पौडेलसँग भेट गरी विद्युत विस्तार बारे छलफल गरेको हो। यसैगरी गाउँपालिकाको उक्त टोलीले नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराका प्रमुख सुरज गौतमसँग भेट गरी गाउँपालिकाका विभिन्न विद्युत सम्बन्धी विषयमा छलफल गरेको छ। छलफलमा वडा नम्बर पाँचको सिङ्दी, वडा नम्बर छको पस्काउ, वडा नम्बर आठको घिम्चे र वडा नम्बर दुईको वासीमरङ लगायतका विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोड्न बाँकी क्षेत्रलाई विद्युत पहुँचमा ल्याउने विषयमा कुराकानी भएको गाउँपालिकाले जनाएको छ। यस्तै पाँच गाउँ सामुदायिक विद्युतलाई नेपाल विद्युत प्राधिकरणमा समायोजन गरेपछि विद्युत सेवा थप भरपर्दो र विश्वसनीय बनाउन पहल गर्न आग्रह गरिएको थियो। पर्यटकीय खलेगाउँ, बुझुङ लगायतका क्षेत्रमा विद्युत आपूर्ति नियमित र भरपर्दो बनाउन समेत प्राधिकरणसँग अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङले बताउनुभयो। मौसम र सड़क प्रतिकूलको कारण लमजुङको ग्रामीण पर्यटन व्यवसायमा प्रभाव परेको छ। लामो तथा छोटो दूरीका ग्रामीण सड़क सहज नहुँदा जिल्लाको ग्रामीण पर्यटन व्यवसाय पनि प्रभाव परेको हो। वर्षको समयमा प्राय सुनसान बनेका लमजुङका पर्यटकीय गाउँहरूमा भदौ लागेसँगै पर्यटकीय चहल पहलहरू शुरू हुने गर्थ्यो। गत वर्ष जीएनसी आन्दोलनले आंशिक प्रभाव पारेको ग्रामीण पर्यटन यस वर्ष प्रतिकूल मौसम र सड़कका कारण प्रभावित भएको हो। नजिकैको चाडपर्वसँगै पर्यटन सिजन भए पनि जिल्लाका होमस्टे सञ्चालन भएका गाउँहरूमा पर्यटन व्यवसाय अपेक्षित चलायमान हुन सकेको छैन। अघिल्ला वर्षहरूमा दशैं अगावेल जिल्लाका पर्यटकीय गाउँहरूमा आन्तरिक तथा बाहिर पर्यटकहरूको दैनिक चहलपहल अत्याधिक हुने गरेको थियो। तर यस वर्ष वर्षको सिजन सकिए पनि पर्यटकीय चहलपहल पनि उत्साहजनक हुन नसकेको स्थानीय व्यवसायहरूले बताएका छन्। जिल्लाको खलेगाउँ, काउलेपानी, राइनसकोट, भुजुङ, सिउरुङ लगायतका होमस्टेहरूमा वर्षातको समयमा पनि आन्तरिक पर्यटकहरूको आगमन हुने गर्दछ। अधिकांश पर्यटकीय गाउँहरूमा वर्षातको बेला पर्यटक नआएपछि स्थानीय पर्यटन व्यवसायहरू अन्य घरायसी काममा व्यस्त हुने गर्दछन्। जिल्लाको खलेगाउँ, काउलेपानी वर्षेनी हजारभन्दा बढ़ी संख्यामा पर्यटकहरूको आगमन हुने गरेको छ। सो बाहेक जिल्लाको भुजुङ, राइनसगन, पोखरा, सिउरुङ, खासुर, तागरिङको छापा, मिप्रा, खिर्मुको खानीगाउँ लगायतका व्यावसायिक होमस्टे सञ्चालन भएका गाउँहरूमा पनि पर्यटक आगमन हुने गर्दछ। जिल्लाका ग्रामीण पर्यटनसँगै विश्व चर्चित अन्नपूर्ण चक्रिय पदमार्गको पर्यटन व्यवसायमा पनि वर्षा र यातायात अवरोधका कारण प्रभाव परेको छ। पदयात्राको मुख्य सिजनमै प्राकृतिक प्रतिकूलताको कारण पदमार्ग अन्तर्गतको पर्यटन व्यवसायमा पनि प्रभाव परेको हो। मर्सिदी गाउँपालिका स्थित मनासुलो मर्स्याङदी युवा क्लबको क्ले भोटेको सी बाढीबाट पीड़ित क्लबका सदस्यलाई सहयोग गरेको छ। गत भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीबाट पीड़ित मनासुलो मर्स्याङदी क्लब घेर्मुको सक्रिय सदस्य एवं पूर्व फुटबल खेलाड़ी मनराशी गुरूङलाई क्लबले आर्थिक सहयोग गरेको छ। भोटेको सी क्षेत्रमा गुरूङले सञ्चालन गर्दै आएको वर्कसप बाढ़ी पहिरोले पूर्ण रूपमा क्षति पुर्याएपछि क्लबले 1,87,650 रूपियाँ सहयोग गरेको छ। स्वदेशमा केही गर्ने उद्देश्यले व्यवसाय सञ्चालन गर्दै आएका गुरूङको वर्कसपमा क्षति पुगेपछि क्लबका शुभेच्छुक तथा देश विदेशमा रहेका सदस्यहरूबाट सहयोग रकम संकलन गरिएको हो। क्लबका संस्थापक सदस्य एवं सल्लाहकार मेघ प्रसाद गुरूङको नेतृत्वमा घटनास्थलमै पुगेर संकलित सहयोग रकम गुरूङलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ। सहयोग अभियानमा जोड़िएका दाता तथा क्लब परिवारप्रति धन्यवाद व्यक्त गर्दै क्लबको यो सहयोगले बाढ़ी पीड़ित गुरूङलाई केही भए पनि राहत पुग्ने अपेक्षा गरिएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
4: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएकै त्यही सिलाए नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्।
6: न्यू रितु लेडीज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816674372
7: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
6: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठिक अगाडि
10: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
11: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
10: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
12: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो बिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
10: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसिसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
14: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
15: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नै किन्नु थियो बरु कुन पसलमा जाने होला
14: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
15: ल भइहाल्छ नि नानी
16: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
17: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
16: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसिसर साथ भीमसेन थानचोक फोन 066-520-120 मोबाइल 98460-74745
18: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
19: मर्सेङ एफएम 95 मेगाहर्ज
0: विश्रामपछि स्वागत छ अब बाँकी समाचार नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाड़ पर्वको समयमा तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह गरेको छ महासंघका महासचिव डेकनाथ गौतमको अनुसार सरकारले तोकिएको भन्दा बढ़ी भाड़ा लिने गाड़ीलाई कार्यवाही हुनेछ यस वर्षको दशैंका लागि भोलिदेखि यात्रुवाहक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भइसकेको छ यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ मजदूर संघ संगठन प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। महासंघले सात प्रदेश जिल्ला समिति तथा सदस्य संघ संस्था र काठमाडौँको गंगोबो बस पार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ। महासंघको अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोशाक र परिचय पत्र अनिवार्य लगाउनुपर्ने, यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ। दशैंको भीड़लाई व्यवस्थापन गर्दै असोज 25 गते घटस्थापनालाई आउँदो कार्तिक 8 गतेसम्म नारायणघाट काठमाडौँ सड़क खण्ड ट्रेलर लगायतका ठूला गाड़ी चलाउन रोक लगाइनेछ। प्रचलित कानून अनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेको गाड़ीको आवत जावत भने कुनैमा रोक लाग्ने छैन। त्यसै गरी घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म यात्रुवाहक गाड़ीका लागि देशभर लामो तथा मध्यम रूट परमिट खुला गरिएको छ। रायनाथ नगरपालिका 8 रहेको सर्वोदय सेवा आश्रममा विभिन्न व्यक्तिहरूले सहयोग आर्थिक सहयोग तथा खाद्यान्न सहयोग गरेका छन्। 16 शरदमा विभिन्न व्यक्तिहरूले आफ्ना स्वर्गीय आफन्तजन तथा पितृहरूको सम्झनामा आश्रममा सहयोग गरेका हुन्। मध्य नेपाल 10 थानचिङ निवासी विष्णुमाया खड्काले 11,000 रूपियाँ सहयोग गर्नुभएको छ। अमेरिका निवासी उषा सिंहराईले 38,000, अमेरिका निवासी कैलाश सिंहराईले 1,05,000 रूपियाँ आश्रमको खातामा सहयोग रकम पठाउनु भएको छ। यसै गरी मध्य नेपाल 10 थानचिङमा रहेको आमा दिदी बहिनी समूहबाट फलफूल खाद्यान्न र 7,163 रूपियाँ सहयोग पाएका छन्। समूहकी वसुन्धरा र थापाले व्यक्तिगत रूपमा 2,050, भगवती थापाले 1,500, सरस्वती खड्काले 2,000, देवकी गैसीले 1,005 रूपियाँ र हरिमाया कुमारले 510 रूपियाँ सहयोग गर्नुभएको छ। यसै गरी पर्वत पैयु गाउँपालिका 6 निवासी शिवराम सापकोटाले 5,167, स्याङ्ज गल्याङ 4 निवासी कुसुम भण्डारीले 2,100 रूपियाँ आश्रमलाई प्रदान गर्नुभएको छ। आश्रममा विभिन्न व्यक्तिहरूले फलफूल वितरण गरेका छन्। मंगलबार र बुधबार मात्र देश विदेशमा रहनुभएका विभिन्न व्यक्तिहरूबाट आश्रमलाई 2,26,595 रूपियाँ सहयोग प्राप्त भएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्राले जानकारी दिनुभयो। मर्सेङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
19: मुख्य समाचारका प्रायोजक
20: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: कांग्रेसको निर्वाचन 1 बजेसम्मका लागि सारियो। प्रधानमन्त्री राहत कोषमा मौजदाता रकम 17 अरब नाग्यो। विपदमा बेपत्ता भएकालाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिस। र मौसम र सड़क अनुकूल प्रतिकूलताको कारण लमजुङको ग्रामीण पर्यटनमा पनि प्रभाव। जिल्लाका होमस्टेहरूमा आन्तरिक पर्यटक आगमनमा कमी। बिहान 10 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: आया मरे नि आमा, आया नि
2: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
2: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
2: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो

0: असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे
1: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
0: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लम्सुङ।
2: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Bifonia.
1: Extreme energy drink.
2: हातेमालु बस तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल बेसेश्वर नगरपालिका 8 लमजुङ। मर्सेङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार।
2: सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवडा सेवा केन्द्र सेउलीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे, सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे, स्थान हातेमालु साकोसको सभाहल बेसेश्वर 7 भीमसेन स्थान लमजुङ। थप जानकारीको लागि सम्पर्क हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी शहर 066-520-915 520-925, खुदी सदस्य सेवा कार्यालय 98-560-87-624 र भोटेवडा सदस्य सेवा कार्यालय 066-400-225।
4: दुनियाँभर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखे, तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
5: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
6: होस् गरे होस् त चमेली, यो लाउने मान्छेको त केही भर हुन्न।
3: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल।
7: को खाली राखेर काख फरेको थिए, त्यही काख पनि आज रित्त भयो।
8: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ।
3: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीला तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
9: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
10: सारा नेपालीहरूको सपना आकाशमानी मुटुहरू बाकसमा हुन्छ, भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्। यो सिस्टम रोकिनै पर्छ।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहर, सम्पर्क 97-497-38-798।

0: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसिसर लमजुङको 20 औं वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: बेसिसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे।
0: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ।
2: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461-26344, 98461-26344। आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिप में 60% बड़ी पकड़ शक्ति जिसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
3: सुर में गाना सीखिए पाधानीसा ऐप के साथ, AI पावर्ड पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
3: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो। बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है।
9: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
11: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: 20 कन्यादेवी कप 2083 सहभागी बनौ।
8: खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता भन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्सङ्गी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
8: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनाही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000।
0: दर्ता शुल्क रू 8,000 प्लस 1,000।
8: महिला तर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
0: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनाही रू 1000 ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2500 प्लस 500।
3: टीम दर्ता मिति पुरुष तर्फ असोज 25 र 26 गते, महिला तर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाडी संख्या 7+3 10 जना।
0: पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ, त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
3: आयोजक कन्यादेवी युवा क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 9847680098, 9548220018, 9446334821 र 9745715083।
0: प्रवर्धक मर्स्याङदी गाउँपालिका भुलबुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी 4 वडा कार्यालय तागरिङ लमजुङ।
3: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
0: 20 कन्यादेवी कप 2083।

0: Liponia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: Ayah, Maden ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भन्यो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लन्जुङ
2: सम्पर्क फोन 9849068924 9850066780
4: निशुल्क स्वास्थ्य शिविर हुने सूचना विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस् निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाह हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने अल्यास भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ

0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा भेसिसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साठ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460004
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166 9560445248 9141238555 र 9560445357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
4: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
6: अब जापान ट्राई होइन स्योर गरौं
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
7: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
7: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
10: सुर में गाना सीखिए पाधानीसा ऐप के साथ AI पावर्ड पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

नमस्ते अनि स्वागत छ यहाँहरू सम्पूर्णलाई कार्यक्रम लमसुङ कल टाइमको प्रतीक्षामा बस्नुभएका यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज बिहिबारको बसाईमा पनि उपस्थित भएको छु म वसन्ता र यतिखेर मलाई प्रविधिबाट साथ दिँदै हुनुहुन्छ साथी दिनुले। हजुर अबको करिब एक घण्टामा तपाईँसँगै हुनेछु। आशा छ यो समय तपाईँले मलाई पनि साथ दिनुहुनेछ र फोन गर्नुहुनेछ कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने आशा लिएको छु। आज बिहिबारको बसाईमा विशेष गरी हाम्रो फोन गर्नुहुने साथीहरूले चाहिँ गजल मुक्त कविता भन्न सक्नुहुनेछ, रचनाहरू चाहिँ सुनाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले केही रचनाहरू लेखिराख्नु भएको छ सुनाउन चाहनुहुन्छ, कसैको लागि चाहिँ डेडिकेट गर्न चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् 0975020020 र आफूले लेखेका रचनाहरू सुनाउनुहोस् भनेर भन्न चाहन्छु। रेडियो खर्साङदेखि 95 MHz प्रत्येक दिन दिउँसो 1 बजेदेखि 1:55 हुन्छ हामीसँगै कल टाइममा प्रसार हुने यस कार्यक्रममा। प्रत्येक दिन भिन्न भिन्न विषयवस्तुसँग जोडिएर हामी कुराकानी गर्नेछौँ। आज बिहिबारको बसाइमा छ, पक्कै पनि आज पनि आजको दिन पनि रमाइलो हुनेछ, तपाईँसँगको कुराकानी रोचक हुनेछ भन्ने मैले आशा लिएको छु। तपाईँलाई पनि मसँग कुराकानी चाहिँ रमाइलो हुनेछ भन्ने पनि मैले आशा लिएकी छु। त्यसको लागि तपाईँले हामीलाई फोन गर्नुपर्नेछ 0765020020 त्यस्तै तपाईँले यो कार्यक्रममा फोन गर्न सक्नु भएन प्रत्यक्ष भने पनि तपाईँले हाम्रो रेडियो मर्स्याङदीको आधिकारिक फेसबुक पेजमा गएर कमेन्ट बक्समा चाहिँ आफ्नो केही प्रतिक्रियाहरू केही म्यासेज छ भने कसैलाई केही सन्देश छ भने लेखेर पठाउन सक्नुहुनेछ। हामी कार्यक्रममा तपाईँले पठाउनु भएको सन्देश वाचन गर्नेछौ र तपाईँले हामीलाई रेडियोको फेसबुक पेजबाट रेडियोको हाम्रो 95 MHz हाम्रो पात्रबाट रेडियो मर्स्याङदी सर्च गरेर पनि सुनेर साथ दिन सक्नुहुन्छ। त्यसै गरी अनलाइन रेडियो .org/ पनि सुनेर हामीलाई साथ दिन सक्नुहुनेछ भनेर भन्न चाहन्छु। कल टाइममा हिजो पनि म तपाईँसँगै थिएँ, आज पनि आएको छु। धेरै साथीहरूले चाहिँ धेरै माया गर्नुभयो, धेरै याद गर्नुभएको रहेछ, त्यही भएर पनि मलाई फेरि पनि आउनु मन लाग्यो। त्यसै कारण चाहिँ आज बिहिबारको बसाइमा पनि म वसन्ता तपाईँहरूसँग आएको छु। कार्यक्रममा तपाईँ हामीलाई फोन गर्दै गर्नुहोस्, त्योभन्दा अगाडि सुनौ एउटा सुमधुर संगीत कसैले।

0: हजुर, यसो मधुर साङ्गीतिक उसलीपछि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम लमसुङ गर्ल टाइममा। आज साथीहरू निकै व्यस्त हुनुहुन्छ जस्तो लाग्यो, केही छैन, तपाईँ हामीलाई सम्झिँदै गर्नुहोस् भनेर भन्न चाहन्छु। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0725020 लागि खुल्ला भइसकेको छ। त्यस्तै हामीलाई फेसबुक पेजबाट धेरै सुनिरहनु भएको छ, सुनेर साथ दिइरहनु भएको छ। यहाँहरू सम्पूर्णलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र धन्यवाद दिन पनि चाहन्छु। हामीलाई धेरै साथीहरूले यहाँ मेसेज पनि पठाइसक्नु भएको छ है। रामजी घिमिरे हुनुहुन्छ, नमस्कार पूर्ण मित्रमा सुन्दैछु भनेर लेख्नु भएको छ। रामजीजी यहाँलाई पनि नमस्कार, कार्यक्रममा स्वागत छ, सुनेर साथ दिनुभएको छ, यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै हुनुहुन्छ टेकु छेत्रीजी, हजुर स्वीट भाइसमा प्रोग्राम सञ्चालन गर्नुहुने नानी वसन्त हजुरलाई धेरै धेरै नमस्कार भनेर लेख्नु भएको छ। नमस्ते हजुरलाई पनि, गर्मी समय छ, पानी पर्याप्त पिउनुहोला, मौसमी अवस्था खुलेको रमाइलो र घमाइलो छ, हजुरलाई समय मिलेसम्म यसरी नै अनियरमा आउनुहोला भन्न चाहन्छु। अब बस्ने कुनै पनि मिठ भएको हजुर रेडियो होल युनिट र सम्पूर्ण साथीहरूको लागि भनेर लेख्नु भएको छ। टेकुजी यहाँलाई धेरै धेरै धन्यवाद, यहाँलाई पनि अब बज्ने गीत हामी सुनाउन चाहन्छौ। यस्तै गरी हाम्रो टेलिफोन सम्पर्कमा कोही साथी आइसक्नु भएको छ, ढिलो नगरिकन स्वागत गरौं। हेलो
1: हेलो, नमस्ते
0: नमस्ते नमस्ते, मैले चिने चिने जस्तो लाग्यो है।
1: पुरानो
0: साथी हो नि, कामनाजी होइन त?
1: हजुर,
0: तपाईँको आँसो होइन बोली पनि म त एकदमै मख पर्छु र सुन्छु पनि है। लामो समयपछि कुरा भए पनि तपाईँको आवाज चाहिँ म बिर्सिन सक्दिनँ। है तपाईँको आँसो चाहिँ एकदम मिठो छ कि, सुनिरह जस्तो। के छ नि हालखबर गाउँ घरतिर, सबै सन्चै हुनुहुन्छ?
1: सबै सन्चै छ भन्नु पर्यो।
0: के गरिदिनुहुन्छ आजकल?
1: म आफ्नो के हो, सधैँभरि त्यही नै हो
0: है, सधैँ एउटै एउटै भइरहेको है दिनहरू।
1: हजुर, त्यही दिन नै हो।
0: हजुर, अनि आज चाहिँ के सुनाउने तयारी हुनुहुन्छ त?
1: आज के सुनाउनु पर्छ र?
0: ल, तपाईँ यस्तो नियमित श्रोता हो हाम्रो होइन, कुनबार कुनबार के आउँछ भन्ने पनि अब यहाँलाई पक्कै पनि थाहा छ। आज चाहिँ विशेष रचनाहरू सुनाउनु पर्छ, गजल कविता मुक्त के छ त्यस्तो चाहिँ सुनाउनु पर्ने हुन्छ बिहिबारको बसाइ।
1: आज बिहिबार
0: हो नि, बार पनि बिर्सिनु है क्या?
1: सबै म त बिर्सिएँ त नि, आज त म त बुधबार भनेको।
0: हो, केही छैन, बुधबार हजुरले फोन गरेको भए पनि मसँगै कुरा हुने रहेछ, हजुरसँग नि कुरा हुने रहेछ है। म बुधबार नै थिएँ, आज बिहिबार पनि आएँ। धेरै साथीहरूले चाहिँ माया गर्नुहुँदो रहेछ भन्ने थाहा पनि भयो है। ए हजुर हजुर, काम पनि गर्नु पर्यो, केही छैन, भनेपछि तयारी छैन कि जस्तो लाग्यो है।
1: त्यस्तो तयारी छैन, म त एउटा प्रमोद खरेको गीत रोजु भनेको त, आज बुधबार भनेको त बिहिबार रहेछ है।
0: हो, गीत चाहिँ अब मेरो रोजाइमा सुनाऊ है, तपाईँलाई सरप्राइज हुन्छ।
1: त्यही पनि म एउटा हिन्दी चाहिँ भन्छु है त।
0: हुन्छ हुन्छ, हस् सुनाऊ न।
1: लिखता हो खतुन से स्याही न सम्झना, लिखता हो खतुन से स्याही न सम्झना, मरता हो तेरे लिए जिन्दा न सवार। यति मात्रै है।
0: अब मिठो सुनाउनु भयो शब्दहरू, मैले केही बुझेँ होइन, किनकि म हिन्दी त्यति धेरै हिन्दीमा चाहिँ एकदम पुख्त चाहिँ छैन, तर बुझ्न चाहिँ बुझ्छु। तर यहाँले जसरी भन्नुभयो नि त्यसरी भन्न चाहिँ ल्याउँदैन कि, तर हजुरसँग सिक्नु पर्यो कि जस्तो लाग्यो।
1: हजुर
0: हुन्छ, अब अर्को बिहिबार चाहिँ एकदम तयारीमा आउनुहोस् ल। अब बज्ने गीत चाहिँ हजुरको लागि विशेष, हजुरले चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ नि, सम्झिन सक्नुहुन्छ?
1: अब विशेष त अब हजुर दुईजनाको लागि सम्झिनु पर्यो।
0: हजुर,
1: अनि विशेष विशेष त मेरो घर परिवारको लागि, अनि मेरो सम्पूर्ण साथीलाई चाहिँ विशेष चिन्न सम्झिँ रहेछ भन्न चाहन्छु।
0: हजुर,
1: अनि यति भन्दा छुट्टिन्छु, बाई।
0: हस् त, नमस्ते। अन्त कामनाजी हाम्रो नियमित श्रोता नि हुनुहुन्छ, धेरै फोन पनि गर्नुहुन्छ, धेरै पछि कुरा गर्न पाउँदा एकदमै खुसी लाग्यो, धेरै धेरै धन्यवाद छ भनेर भन्न चाहन्छु। त्यस्तै तपाईँ पनि हामीलाई फोन गर्नु 0725020020 हजुरको फोन लिनुभन्दा पहिला म यहाँ हाम्रो साथीहरूले धेरैले मेसेज पठाउनु भएको छ। हेमसारूजी हुनुहुन्छ, नमस्ते छोरले सिस्टर, म पनि सुन्दैछु है तनहुबाट, हेमसारू मगर भन्नुभएको छ। हेमजी नमस्ते, स्वागत छ यहाँलाई कार्यक्रममा, हामीलाई सुनेर साथ दिनुभएको छ, धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो टेकुजीले पठाउनु भएको त मैले पढिसकेँ, टेकुजीको कुरा सुनेर पनि एकदमै खुसी लाग्यो, उहाँले लेख्नु भएको मेसेज देखेर पनि। त्यस्तै मिलन हुन्छ, मिलनजीले गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ विधिको ए दिदी अब अमकमिङ के अरे अब बस्नी चाहिँ सङ डेडिकेट गर्न चाहन्छु अल फ्रेन्ड्स भनेर भन्नुभएको छ। दुवा कतारबाट हुनुहुन्छ उहाँ, एकदमै खुसी लाग्यो मिलनजी त्यति टाढाबाट सुनेर हामीलाई साथ दिनुभएको छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् भनेर भन्न चाहन्छु होइन। त्यस्तै गरी पक्कै पनि अब बज्ने गीत हजुरको लागि पनि र हजुरले सम्झिनु भएको सम्पूर्ण साथीहरूको लागि ल भनेर भन्न चाहन्छु। धेरै साथीहरूले हामीलाई सुनेर साथ दिनुभएको छ, कतिले मेसेज गर्नुभएको छ, कतिले फोन गर्दै हुनुहुन्छ होला, फोन लागिरहेको छैन। यस्तै छ के गर्नु, मौसम पनि घमाइलो घमाइलो रमाइलो रमाइलो भइरहेको छ है दसैँ नजिकै गर्दा। विशेष गरी अब चाडपर्व त आउँछ जान्छ होइन, चाडपर्व त्यति तडक फडकले पनि नमनाऊ, यद्यपि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ आफ्नो स्वास्थ्यको ख्याल राखौं भनेर भन्न चाहन्छु। तपाईँ कार्यक्रम सुन्दै गर्नुहोस्, धेरै टाढाबाट पनि हाम्रो कार्यक्रम सुनेर साथ दिनुभएको छ र अलिकति मनोरञ्जन पनि कुरा सुन्दा सुन्दा सुन्दा बोर पनि हुन्छ नि त, अलिअलि मनोरञ्जन पनि गर्न मन लाग्छ होला, त्यही कारणले चाहिँ मैले यसै क्रममा राख्न चाहे एउटा रमाइलो गीत।

0: हजुर, नेपाली चलचित्रको यो सुमधुर सांगीतिक कसरी सुनायौं हामीले, पक्कै पनि यो सुनेर तपाईँलाई रमाइलो लाग्यो होला, मनोरञ्जन लिनुभयो होला भन्ने आशा लिएकी छु। साथीहरू, तपाईँ हामीलाई फोन गर्दै गर्नु 0725020020 त्यसभन्दा अगाडि मैले हाम्रो फेसबुक पेज सुनेर हामीलाई प्रतिक्रिया पठाउनुहुने साथीको प्रतिक्रिया लिन चाहे धर्मराजले हामीलाई लेख्नु भएको छ, नमस्ते, म धर्मराज ठकाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई कृष्ण गैरी र शान्ति श्रीको घर आउने बेला भोटुले उर्दू गीत बजाइदिनुहोस् ल। आज जन्मदिन मनाउनुहुने दिदी सुनिता ढकाल मोरङ एमफिलाकी साथी अनिसा गहतराज अश्मी र इलामकी साथी सृजना मुखियालाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामना मिठो सम्झना भनेर लेख्नु भएको छ। हुन्छ हस् त, नमस्ते धर्मराजजी, हजुरले भन्नु गीत हामी अवश्य पनि बजाउनेछौँ, कार्यक्रम सुन्दै गर्नुहोला भन्न चाहन्छु। यस्तै कोही साथी हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको छ। हेलो,
1: नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन, आराम हुनुहुन्छ? हो
1: हजुर, तपाईँ सन्चै हुनुहुन्छ?
0: म पनि एकदम ठिकठाक छु, हिजो कुरा भएको थियो, आज पनि कुरा गर्ने मौका मिल्यो, एकदमै खुसी लाग्यो कृष्णजी।
1: अन्त अरू के अरे साथीहरू अब जोड्नु मुस्किल गरेर अब कामना के भने अब बुधबार भनेर झुकेर पो गरेर रहेछ, नगर्दो रहेछ, त्यही भएर अब मैले गरिरहेको
0: हो। ठिक छ, केही छैन, हजुरले सम्झिनु भयो, एकदमै खुसी लाग्यो। हजुर त हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ, शुभचिन्तक हुनुहुन्छ होइन, भनेपछि आज अब एकदमै तयारी अवस्थामा हुनुहुन्छ कि जस्तो लागिरहेछ।
1: तयारी त के हुन्थ्यो, अरूले जस्तो आउँदैन तपाईँसँग अब कुरो गर्ने भावनाले, त्यही पनि छोटो तयारी सुनाउँछु
0: है। त्यस्तो भावना चाहिँ खोल्न पर्दैन, त्यही पनि तपाईँले फोन गर्नुभयो, एकदमै खुसी लाग्यो, ल सुनाउ न त। हुन्छ, सत्य सुनाउनुहोस् ल।
1: बकैचोमा फुल भए म भुमारा भएर घुमिदिन्छु, बकैचोको वरिपरि घुमिदिन्छु, खोरखोरे भिरमा बाटो बन्द भए म बाटो खोलिदिन्छु। यति है
0: हजुर, एकदमै छोटो सुनाउनु है, केही छैन, तर राम्रो थियो होइन। तर अर्को बिहिबार आउँदा चाहिँ तपाईँ तयारी गरेर आउनुहोस् ल। तपाईँको स्वर त्यस्तै राम्रो छ गीत सुन्नको लागि होइन। हजुर, अब मुक्त कविता गजल पनि सुन्नु पर्यो नि।
1: हजुर, अब यति गीत गाउनु नि आउँदैन, कविता मुक्त के अरे सुनाउनु नि आउँदैन, तै पनि अब मर्स्याङ्गी परिवारलाई सम्झेर फोन गरिरहन्छु कि।
0: हजुर, एकदमै खुसी लाग्यो। अब बस्ने गीत चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुर, अब सबभन्दा पहिला तपाईँलाई
0: हजुर धन्यवाद,
1: अनि प्राविधिक साथी मेजिलुजीलाई, अनि मर्स्याङ्गी होल टिमलाई, अनि रेडियो सुनेर बसिरहनुहुने रेडियो प्रेमीहरूलाई, कृष्ण लामा भन्ने चिन्ने नचिन्ने सबैलाई सम्झिँदै बिताउँछु है। हस् त, बाई।
0: हस् त, नमस्ते, हुनुहुन्थ्यो कृष्ण लामा, खुदीबाट हामीलाई फोन गर्नुभएको थियो, साँच्चै हामीलाई एकदम धेरै माया गर्नुहुन्छ, उहाँले फोन गरिरहनुहुन्छ, एकदमै खुसी लाग्यो, उहाँले छोटो आफ्नो रचना सुनाएर विदा भइसक्नु भएको छ। धेरै साथीहरूले धेरै रचना सुनाउनु भयो, अन्त मलाई त्यति रचना लेख्न भन्न त आउँदैन, तैपनि यहाँ भोपाल बैरागी सुलुखुम्बुबाट हुनुहुन्छ साथी, उहाँले लेख्नुभयो एउटा सानो मुक्तक चाहिँ सुनाउन चाहन्छु। हुन्छ, नराम्रो भए पनि स्वीकार्नुहोस् ल, मलाई अलिक भन्न आउँदैन कि यस्तो रचनाहरू, यद्यपि साथीहरूको सुनिरहँदा चाहिँ मैले पनि भनौँ भनौँ जस्तो लाग्यो, त्यही भएर। तिमी मसँग रिसाएर गयौ, मुटु मेरो तिमीले चिसाएर गयौ, आगो बलिरहेको थियो मुटुमा, त्यसैमा तिमीले तेल मिसाएर गयौ, आखिर के दोष थियो र मेरो, आखिर के दोष थियो र मेरो, ममाथि सबै दुःख बिसाएर गयौ, ममाथि सबै दुःख बिसाएर गयौ। यो सानो मुक्त सुनाएँ मैले, यो चाहिँ अब मेरो रचना चाहिँ होइन, हाम्रो भोपाल बैरागी सोलुकुम्बुबाट हुनुहुन्छ, उहाँले लेख्नुभएको रचना चाहिँ मैले सुनाएँ, मलाई मन पनि पर्यो, धेरै साथीहरूलाई मन पनि पर्यो होला भन्न चाहन्छु। र तपाईँ पनि हामीलाई यस्तै रचना सुनाउन चाहनुहुन्छ, र आज चाहिँ अलिकति हामीले के जोडेका छौँ भने अविस्मरणीय क्षणहरू पनि छन् जीवनमा, हामी सबैको त्यस्तो क्षणहरू छ, र कार्यक्रममा सुनाउन चाहनुहुन्छ भने पनि तपाईँले आज सुनाउन सक्नुहुनेछ भनेर भन्न चाहन्छु। त्यसको लागि फोन गर्नु 0725020020 र हामीले हाम्रो फेसबुक पेजमा पनि धेरै साथीहरू जोडिनु भएको छ, उहाँहरूको प्रतिक्रिया पनि मैले लिएकी छु। अहिले पनि एउटा गीत सुन्ने बेला भएको छ, आज चाहिँ हामीले धर्मराज ढकालले धर्मराज ढकालले रोज्नु भएको खरा हुने बेला भोटुले भन्ने बोलको गीत चाहिँ राख्दैछु। धर्मजी तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ होला, त्यति टाढो हुनुहुन्छ, हामीलाई सम्झिनु भयो, हिजो पनि यहाँ जोडिनु भएको थियो जहाँसम्म लाग्छ, र आज पनि जोडिनु भएको छ। आज हामी तपाईँकै रोजाईको गीत राख्दैछौ र तपाईँले जन्मदिनको शुभकामना जस्तो दिनभयो उहाँहरूको लागि, हजुरको लागि र आज जन्मदिन पनि सम्पूर्णको लागि शुभकामना पनि भन्न चाहन्छु। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् होइन, जीवनमा दुःख पीड़ाहरू नआउन् भनेर भन्न चाहन्छु। ल अब सुनौ यो सुमधुर सांगीतिक कोशीले, त्यसपछि हामी छोटो ब्रेक लिनेछौ अनि फेरि तपाईँहरूसम्म आउनेछौं। ल

0: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20औं वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: बेसीसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे।
0: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ।
2: दुनियाँभर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखेँ। तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
3: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
4: होस् गरे होस् त चमेली, यो लग्न मान्छेको त केही भरुन्न।
0: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल।
5: को खाली राखेर काख भरेको थिए त्यही काख पनि आज रित्त भयो।
6: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ।
0: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीला तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
7: हिजोको आन्दोलनमा मात्रै 23 विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
8: सारा नेपालीहरूको सपना आकाशमानी मुटुहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्। यो सिस्टम रोकिनै पर्छ।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

0: निशुल्क स्वास्थ्य शिविर हुने सूचना।
1: विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, भएमा
1: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने, भएमा
0: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने, भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन, भएमा
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने, भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने, भएमा
0: सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा निशुल्क जाँच हुने भिन्न समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट
1: मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
0: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लमसुङ कल टाइममा। हामीले अहिले 1:33 गइसकेको छ, अब धेरै समय त छैन। यदि तपाईँ हामीलाई फोन गर्न सक्नुहुन्छ 0635 20 20 20 र आज सुनाउन सक्नुहुन्छ गजल मुक्त कविता, तपाईँको रचनाहरू के छ त्यो चाहिँ सुनाउन सक्नुहुन्छ भनेर भन्न चाहन्छु। त्यस्तै हामीलाई आज धेरै साथीहरू जोडिनु भएको छैन, यद्यपि तपाईँ हामी फोन गर्नुहोस्, कतिको फोन पनि लागेको छैन होला। कतिले चाहिँ हामीलाई म्यास लेखेर पठाउनु भएको छ, हामी उहाँहरूको म्यास पनि भनिरहेका छौं। तपाईँले फोन गर्न सक्नुभएको छैन, फोन लागिरहेको छैन भने हाम्रो फेसबुक पेज सुनेर कमेन्ट बक्समा गएर आफ्नो प्रतिक्रियाहरू, आफ्नो रचना पनि लेखेर पठाउन सक्नुहुन्छ, हामी वाचन गर्नेछौँ। यतिखेर पनि कोही साथी हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो,
1: नमस्ते।
0: नमस्ते नमस्ते, आराम हुनुहुन्छ?
1: हजुर, तपाईँ पनि आरामै हुनुहुन्छ? आज त नयाँ पो आउनु भएको छ त।
0: नयाँ लाग्यो हजुरलाई?
1: हजुर, सधैँ लक्ष्मीजी आउनुहुन्थ्यो।
0: हो, हजुरको शुभ नाम?
1: मेरो सम्झना श्रेष्ठ।
0: सम्झना श्रेष्ठ?
1: हजुर, श्रेष्ठ।
0: कहाँबाट होला?
1: म यही दनाई गाउँबाट हो।
0: दनाई गाउँबाट आराम हुनुहुन्छ नि? दनाई गाउँतिर ठिकठाक छ नि सबै होइन?
1: हजुर, ठिकठाक छ, पानी परिराखेको।
0: हजुर, हजुरको आवाज त मैले सुनिरहन्छु होइन रेडियोमा? आज चाहिँ कुरा पनि गर्न मन लाग्यो, ठ्याक्कै हजुरसँग कुरा भयो नि त है।
1: हजुर,
0: नियमित श्रोता पनि हुनुहुन्छ। आजको बसाइमा हामी के गर्छौँ भने पक्कै पनि थाहा छ होला है।
1: हजुर हजुर, आज कविता मुक्त भन्ने पालो होइन?
0: हजुर,
1: हुन्छ, एकचोटि ट्राई गर्छु है।
0: हुन्छ, सुरु गर्नु भाइ।
1: मूलको पानी कुलको नानी, सुहाउँदैन तिमीलाई आँखामा झर्ने झरी, चाकडी गर्न नसक्नेहरू, प्रोत्साहनको मन्त्रमाला किन सधैँ जपिरहनु, बर्खा लाग्यो खेती र पाती लाग्यो माया र पिरती, यति नै भन्न चाहे
0: कि भन्दा भन्दै रोकिनु भयो त?
1: हजुर, यति नै भन्न चाहे
0: हो। हजुर, धन्यवाद। तर आगामी प्रोग्राममा चाहिँ पुरै भन्नु होला, भन्दा भन्दै रोकिनु भयो कि जस्तो लाग्यो मलाई चाहिँ।
1: होइन होइन, यति नै हो।
0: ठिकै छ, निकै राम्रो रचना सुनाउनु भयो, यहाँ रचना पनि लेख्नुहुन्छ जस्तो लाग्यो।
1: होइन, एउटा किताब छ यहाँ रचनाको।
0: हजुर, तपाईँलाई मन परेको चाहिँ सुनाउनु भयो?
1: हजुर हजुर, त्यसबाट हेरेर सुनाउने हो।
0: हुन्छ, ठिकै छ। कार्यक्रम जोडिनु एकदमै खुसी लाग्यो, कार्यक्रम सुनेर साथ दिनुभएको छ। अब बजी गीत चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई
0: हजुर धन्यवाद,
1: अनि लक्ष्मीजीलाई, दिदीजीलाई, र मेरो घर परिवार, सासु मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, र मेरो छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सचिता श्रेष्ठ, नातिनी इभा श्रेष्ठ, मेरो छोरीहरू ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अहिले 6 महिनाको भयो अनिसा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने दुईटा बहिनी ज्वाइँको लागि, र पुस्तरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, माथि सुरमाया परिवार, टिकाराम परिवार,
0: हस् धन्यवाद। हुन्थ्यो सम्झना श्रेष्ठ दनाई गाउँबाट छोटो गजल सुनाएर विदा भइसक्नु भएको छ। तपाईँ पनि यस्तै रचनाहरू, गजल मुक्त कविता के छ यस्तो रचनाहरू सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 0635 20 20 20 हामी यहाँको गजल अवश्य पनि सुन्नेछौँ, सुनाउनेछौँ भनेर भन्न चाहन्छु। त्यस्तै तपाईँहरूले आज चाहिँ अविस्मरणीय क्षेत्र पनि सुनाउन सक्नुहुन्छ, त्यसको लागि पनि फोन गर्नुहोस्। हाम्रो फेसबुक पेजमा गएर पनि आफ्नो कुराहरू राख्न सक्नुहुनेछ भनेर भन्न चाहन्छु। धेरै साथीहरूले त हामीलाई त्यति जोडिनु भएको छैन आज, यद्यपि जतिले फोन गर्नुभयो छोटो छोटो गजल मुक्तक चाहिँ सुनाएर विदा भइसक्नु भएको छ। मैले पनि यहाँ एउटा सानो गजल त सुनाएँ होइन र फेरि नलेखेको भए पनि सोलो खुम्बुको साथीले लेख्नु भएको मैले गजल सुनाएको थिएँ। त्यस्तै म अर्को पनि गजल सुनाउँछु न जस्तो लागिरहेको छ, के गर्ने होला है। अब साथीहरूले फोन गरेर हस् सुनाउनुहोस् भन्नुभएको भए त सुनाउनुहुन्थ्यो, तर के छैन, साथीहरूले फोन नगरे पनि म एउटा सानो गजल सुनाउन चाहन्छु। गजल सुनाउनुभन्दा अगाडि चाहिँ एउटा सुमधुर साङ्गीतिक कसैले सुनाऊ है त।

0: हजुर, यस मधुर संगती कसरीपछि स्वागत छ यहाँलाई कार्यक्रममा। यज्ञ सुनेर पक्कै पनि यहाँहरूले रमाइलो मनोरञ्जन लिनु होला भन्ने आशा लिएको छु। यतिखेर कोही साथी हाम्रो फोन सम्पर्क हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, बसन्त भट्टाज्यू नमस्कार, म पाउनीबाट।
0: नमस्कार नमस्कार, आज एकदम साहित्य प्रेमी साहित्यिक मान्छेसँग यहाँ कुराकानी गर्ने मौका मिल्यो है, एकदम खुसी लागेको छ।
1: हजुर,
0: अब तिमी पनि त्यस्तै छ होइन, रचना सुन्ने यहाँ त एकदम तयारी अवस्थामा हुनुहुन्छ होला। म धेरै कुरा नगरिकन यहाँको रचनातिर नै लाग्छु।
1: हुन्छ, हामीले समय कति पाउँछौँ, आज लिएर नयाँ खालको प्रस्तुति लिएर आएको छु।
0: हजुर,
1: लामै छ, अलिकता आकर्षण खालको पनि छ बोल्ने मान्छेको लागि।
0: हजुर,
1: भजनको भयमा मैले लगभग एक दर्जन भन्दा बढी विधालाई भजनमा ढाल्ने प्रयास गरेको छु, र आज भजन एक विधा अनेक भन्ने किसिमको शीर्षक दिएको छु।
0: हुन्छ, सुरु गर्नुहोस्। 1:43 भइसकेको छ,
1: सातवटा विधालाई मैले 5 मिनट सक्छु है।
0: हजुर, समयलाई एकदमै ध्यानमा राखेर चाहिँ सुनाउनु होला भन्न चाहन्छु ल।
1: त्यसो भए त म अर्कै विधा गाउँछु त, हामीलाई 6-7 मिनट समय मिल्दैन नि त।
0: 6-7 मिनट त अलिक नमिल्ला होइन, हामीले
1: यसो भए म गाउँदिनँ अहिले, अर्कै केही गाउँला है त, किनभने यो एकैपटक गाउनु पर्ने हुन्छ क्या मैले।
0: ए हजुर हजुर, ठिकै छ, हामी अर्को दिन सुनाउँ है।
1: अर्को
0: हजुर,
1: ल उसो भए म 3 मिनट सक्ने जति जति जति गर्छु, त्यसपछि अर्को अर्को बुधबार है त।
0: हुन्छ हुन्छ, एकदम
1: शीर्षक छ भजन एक विधा अनेक, सुशुली विधा गाउँछु पहिला।

0: मुनि वस्तु शक्ति कुन्नी वस्तु शक्ति कुन्नी भक्त शिव बोली कैलास में सुन्नी हरि हरि भक्त शिव बोली कैलास में सुन्नी
1: हजुर अवश्य पनि तपाईँको एकदम सुमधुर आवाजमा तपाईँको आफ्नै रचना सुन्न पाउँदा एकदमै खुसी लाग्यो। हाम्रो पाउँदीबाट हुनुहुन्छ लक्ष्मी प्रसाद मिश्रा, कतिले चिन्नु भएन कि भनेर मैले नाम पनि भन्न चाहे। यसको लागि फेरि धन्यवाद दिन चाहन्छु। अब बज्ने गीत चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ?
2: सर्वप्रथम कुशल कार्यक्रम सञ्चालनको बसन्त बहिनी आज आउनु भएको छ,
1: हजुर धन्यवाद।
2: अनि त्यसपछि प्रवतीका बहिनी सुधा बहिनी लगायत जो जसले रेडियोमा सुन्नु हुनुहुन्छ सबैलाई यो गीत बन्द अनुरोध गर्दै अब जम्मा 15 मिनट समय बाँकी रहेको छ, अनि बिदाउन चाहन्छु। नमस्ते।
1: हजुर नमस्ते। उहाँ पाउँदीबाट लक्ष्मी प्रसाद मिश्राजी छुट्टु आफ्नो रचना सुनाएर विदा भइसक्नु भएको छ, यसको लागि पनि धन्यवाद दिन चाहन्छु। त्यस्तै एउटा सानो गजल म पनि सुनाउने भन्ने लागिरहेको छ, मलाई त्यति धेरै लेख्न त आउँदैन, यद्यपि यहाँ धेरै साथीहरू लेख्नु भएको छ, पठाउनु भएको छ, त्यो पनि मैले वाचन गर्नुपर्ने हुन्छ। यस्तैमा मैले एउटा छुट्टु सुनाउन चाहे। अलिअलि डरसँगै अलि बढी आशा हुन्छ, जब जब हृदयमा मायालुको बास हुन्छ, कसले भन्छ नाता जुन्न रूप रंग हुनुपर्छ, जता बस्छ मनमुटु त्यही मान्छे खास हुन्छ, जता बस्छ मनमुटु त्यही मान्छे खास हुन्छ, कि कसो पक्कै पनि यहाँलाई पनि यस्तै लाग्छ होला। मलाई यो गजल चाहिँ अलिकति मन पर्यो, त्यो कारणले पनि मैले यहाँ सुनाउन चाहे। तपाईँ पनि यस्तै गजलहरू सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ, यद्यपि हामी हाम्रो कार्यक्रमको अब समय सकिन सकिन लागेको छ, केही छैन, तपाईँ फोन गर्दै गर्नुहोस्, तपाईँको फोन आउँदै गर्छ। त्योभन्दा अगाडि राख्न चाहन्छु एउटा सुमधुर गीत।

हजुर, यो निकै मिठो गीत थियो, एक चर्चित गीत पनि थियो, सुनेर पुगे पनि यहाँले पनि मनोरञ्जन लिनुभयो होला भन्ने आशा लिएको छु। अब पनि हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौं। तपाईँले हामीलाई अब त फोन गरिहाल्नु भयो भने एकजना साथीको फोन लिन सक्छौं, किनकि अब भने विदा माग्नुपर्ने बेला भइसकेको छ। विदा माग्नु भन्दा पहिले म एउटा सानो गजल सुनाउन चाहन्छु। हाम्रो बालकृष्णजीले लेख्नु भएको गजल हो, घाउ मनको सधैँ छक्कु आलो हुँदो रहेछ, कहिले यसको कहिले उसको पालो हुँदो रहेछ। सतको जगमा अडिएको प्रेमको परिभाषा सायद कलियुगमा माया पनि कालै हुँदो रहेछ। एक समयपछि छुट्नु नीति नै हो सम्झौताको, तर छुट्नु पर्दा आँसुको तालै हुँदो रहेछ। तर छुट्नु पर्दा आँसुको तालै हुँदो रहेछ। मैले उसलाई हेरे उसले अर्कै हेरे, अरे हुँदा हुँदै सम्बन्धको जालै हुँदो रहेछ, हुँदा हुँदै सम्बन्धको जालै हुँदो रहेछ। मैले सानो गजल यहाँहरूको लागि सुनाएँ, हाम्रो बालकृष्णजीले लेख्नु भएको गजल थियो। तपाईँ पनि यस्तै यस्तै गजलहरू सुनाउन चाहनुहुन्छ भने बिहिबारको बसाईमा हामीलाई फोन गर्न सक्नुहुन्छ। कार्यक्रम लमसुङ कल टाइममा हामी फरक फरक दिन फरक फरक विषयवस्तुलाई लिएर उपस्थित हुने गर्छौं। जस्तै बुधबारको बसाईमा पनि म तपाईँसँग कुराकानी गर्न आएको थिएँ। बुधबार हामीले विभिन्न विधामा गीतहरू सुनायौं, आज भने विशेष गरी हाम्रो फोन गर्नुहुने साथीहरूले गजल मुक्त कविता सुनाउनु भयो। हाम्रो धेरै साथीहरूले फोन गर्नुभयो भने कामनाजी हुनुहुन्थ्यो, कृष्णजी हुनुहुन्थ्यो, त्यस्तै सम्झना श्रेष्ठ, लक्ष्मी प्रसाद मिश्र हुनुहुन्थ्यो, उहाँले छोटो छोटो रचना सुनाएर विदा भइसक्नु भएको छ। अब पनि कार्यक्रमबाट म पनि विदा माग्नुपर्ने बेला भएको छ। जाँदा जाँदै एउटा सानो गजल यहाँलाई सुनाउन चाहन्छु। माया मात्र गरेको भए छोडिदिन्थे होला, तर तिमी मेरो आदत भइसक्यौ। माया मात्र गरेको भए छोडिदिन्थे होला, तर तिमी मेरो आदत भइसक्यौ। म चाहेर पनि तिमीलाई छोड्न सक्दिन। हजुर, म चाहेर पनि तिमीलाई छोड्न सक्दिन। पक्कै पनि तपाईँ यस्तै सुतिरहनु भएको छ होला है। रेडियो मर्स्याङलाई चाहिँ छोडेर काहीँ पनि नजानुहोस्, आफ्नो काम गर्नुहोस्, व्यस्त रहनुहोस्, तर रेडियो पनि सुन्दै गर्नुहोस् भनेर भन्न चाहन्छु। जाँदा जाँदै एउटा रमाइलो गीत यहाँहरूको लागि राख्दै आज कार्यक्रममा कार्यक्रम सुनेर फोन गरेर साथ दिनुहुनेहरू सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै मलाई प्रविधिबाट साथ दिनुहुने साथी दिलुलाई पनि धन्यवाद दिन चाहन्छु। आज के फोन लागेन त्यति भनेर चिन्ता नगर्नुहोस्, भोलि पनि हामीले सम्झिनुहोस् है। हामी कल टाइममा प्रत्येक दिन आउनेछौँ, फरक फरक विषयवस्तु लिएर आउनेछौँ। त्यस्तै हाम्रो रेडियो मर्स्याङको फेसबुक पेजबाट धेरैले सुनेर हामीलाई साथ दिइरहनु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हामीलाई एक दुईजनाले कमेन्ट पनि गर्नुभएको छ। विष्णु आचार्य हुनुहुन्छ, विश्वल भनेर लेख्नुभएको छ, विष्णुजी नमस्ते, यहाँलाई स्वागत छ र धन्यवाद पनि भन्न चाहन्छु। रेडियो सुनेर हाम्रो साथ दिनुभएको छ लक्ष्मी प्रसाद मिश्र, उहाँसँग हाम्रो फोनमा कुराकानी पनि भयो। नमस्कार, म पाउँदीबाट सुन्दैछु भनेर लेख्नुभएको छ, यहाँलाई पनि फेरि पनि धन्यवाद दिन चाहन्छु। त्यस्तै शुक्रराज रसाईली निर्दोष हुनुहुन्छ, हेलो हजुर नमस्कार भन्नुभएको छ। नमस्कार शुक्रराजजी, साङ्गीतिक अभिवादन। म पाँच थर हिलिहाङ सात घर भई हाल फेदिन चारमा बस्छु। शुक्रराज रसाईल निर्दोष अब बस्ने गीत उहाँले गीत मार्फत साथीहरूलाई सम्पूर्ण साथीहरूलाई समर्पण गर्न चाहन्छु। विशेष गरी जीवन सहयात्री कमला रसाईली, प्रेम कलाचार्य, डिकेन्द्र अरुणा, गोपाल भाइ, मनिषा गहन, गगन सुमी, सन्चमाया, तारा, विनिता दाहाल, मनमाया, रामकृष्ण एकलयात्री, सुनिम राई, मुना सिम्पल, सरिना गुरूङ, सुप्रिया वान्तवा राईलाई सम्झिन चाहन्छु भनेर उहाँले धेरै साथीहरूको नाम लेख्नुभएको छ। जस्तै कविता धनु, हरपल, रोशनी राई, सरस्वती पोखरेल, राज खलिमगर, पैकुली गीता लिम्बु, काली दिलु, हरिमाया, भोपाल दुलाल, उहाँले धेरैको नाम लेख्नुभएको छ, भीमनाथ मिश्र, खड्ग शंकर, योगेन, भीम ढकाल, धर्मराज, धन कुमार, खती, फुलमाया लगायत एटुजेडलाई भन्दै बाई बाई भनेर लेख्नुभएको छ। त्यस्तै टेकु छेत्री हुनुहुन्छ, नानी हजुर नमस्कार, हजुरको गजल धेरै राम्रो छ, अझै पनि सुनाउँदै गर्नुहोला हामीहरूलाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद टेकुजी। त्यस्तै कामना गुरुङ हुनुहुन्छ, नमस्ते, म कामना गुरुङ लमसुङबाट, के छ खबर मर्स्याङदीको अनि हजुरको भनेर लेख्नुभएको छ। मेरो पनि ठिक छ, मर्स्याङदी पनि ठिक छ, यहाँसँग अघि पनि कुरा भयो, मेरो चाहिँ एकदमै राम्रो छ, कामा खाना खानुभयो अनि भनेर लेख्नुभएको छ। एकदमै खाना खाएर नि आएको, खाजा खाने बेला पनि भइसक्यो है। जीवनमा उकाली ओह्राली, उहाँले लेख्नुभएको छ, जीवनमा उकाली ओह्राली अझै धेरै छन्, संघर्ष गर्दै चल्ने देउराली अझै धेरै छन्। यो फूलबारी सजाउँछु भन्ने रंगीन फूलहरू हो, रंग मिली फुल्नुपर्ने ठाउँ खाली अझै धेरै छन् भनेर लेख्नुभएको छ। कस्तो राम्रो गजल लेख्नुभएको छ, धेरै धेरै धन्यवाद कामनाजी। सम्झनु पर्दा म पहिला हजुरलाई अनि सम्पूर्ण मर्स्याङ टिमलाई धेरै धेरै सम्झना
सम्झन चाहन्छु भनेर सम्झिराखेको छु भनेर लेख्नु भएको छ र साथीहरूलाई सम्झाउनु पर्दा मलाई कामना भनेर चिन्नु हुने सम्पूर्णलाई बिर्सेको छैन भन्न चाहन्छु। थ्याङ्क यू, हेभ अ गुड डे, टेक केयर भनेर लेख्नु भएको छ। कामना चाहिँ धेरै धेरै धन्यवाद। यहाँसँग कुरा पनि भयो र यहाँले सानो गजल पनि लेखेर पठाउनु भयो र धेरै सम्झिनु भयो। यहाँलाई पनि म धेरै सम्झन चाहन्छु र अब बज्ने गीत यहाँलाई पनि सुनाउन चाहन्छु भनेर भन्न चाहन्छु। त्यस्तै हामीलाई रेडियो मर्सियङको फेसबुक पेजबाट सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अब भने विदा हुनुपर्ने बेला भइसकेको छ। हामीलाई यसरी सुनेर साथ दिनुहोस् है। आज कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया पनि पठाउनुहोस् भन्दै एउटा सुमधुर गीत छोड्दै कार्यक्रमको आजको बसाईबाट म कार्यक्रम सञ्चालिका वसन्त विदा हुन चाहन्छु। तपाईँको हर समय हर दिन शुभ रहोस्, स्वस्थको ख्याल राख्नुहोस्, मस्त रहनुहोस् भन्न चाहन्छु। हस्त, नमस्ते।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार, म बसन्ता। दिउँसो 2 बजेको वर्षाङ्की बुलेटिनमा स्वागत छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान समय फेरि सरेको छ। बिहान 10 बजे भनिएको समयलाई 1 बजे र 1 बजेबाट फेरि 2 बजेसम्मलाई समय सारिएको थियो। अहिले फेरि 2.5 बजेका लागि मतदान शुरू हुने समय तोकिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 2.5 बजे ज्येष्ठ मतदाताबाट मतदान शुरू गर्न लागिएको हो। निर्वाचन समितिका सदस्य सुजन लोपचन्दका अनुसार आवश्यक मतपत्र मतदान स्थलमा आइपुगेको छैन। सबै मतपत्र मतदान स्थलमा आइपुगेको छैन। केही समय लागेको र केही आउन थालेको उहाँले बताउनुभयो। प्रेसबाट प्राविधिक समस्या भन्दै समयमै मतपत्र आइपुगेको छैन। हामीले 2:30 बजेबाट मतदान प्रक्रिया भनेका छौं, उहाँले भन्नुभयो। काठमाडौँको खानाकारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नायकी 27 मुद्दामा संलग्न रहेको पाइएको छ। प्रहरी बुधबार राति 9:45 बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझी सहित अन्य 2 जनालाई पक्राउ गरेको थियो। माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर इलाका प्रहरी कार्यालय बनेपा काभ्रे जिल्ला प्रहरी परिसर काठमाडौँबाट डाका चोरी मुद्दामा 27 मुद्दामा पक्राउ परेको देखिएको छ। उनीहरूले काठमाडौँका विभिन्न ठाउँमा लुटपाट गर्ने गरेको, मान्छेलाई बाटोमा हेरेका अवस्थामा सिक्री लुटपाट गर्ने लगायतका काममा संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो। नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ। आपतकालीन अवस्थामा नागरिकले प्रहरीको 100 नम्बरमा निशुल्क फोन गर्न सक्ने सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा 24 घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। चाडपर्वको समयमा बढ़न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, दुष्प्रचार र डिपफेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढ़ाएको जनाएको छ। एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई समेत यसपटकको चाडपर्व लक्ष्य सुरक्षा योजनामा समेटिएको छ। प्रहरीले नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट मेसेज, फेक इन्भेस्टमेन्ट तथा प्रोफिट स्किम, मोबाइल ब्याङ्किङ तथा डिजिटल वालेट ठगी र ओपीटी पिन तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सावधान रहन नागरिकले आग्रह गरेको छ। चाडपर्व क्रममा लामो समय घर बाहिर जाने नागरिकलाई आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले आग्रह गरेको छ। चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति व्यवस्था कायम गर्न नेपाल प्रहरीले 50,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरेको जनाएको छ। आज सुनको भाव सामान्य बढ़ेको छ। आज सुनको भाव तोलामा 500 रूपियाँले बढ़ेर 2,52,800 रूपियाँमा कारोबार भइरहेको नेपाल संसारी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भएको थियो। चाँदीको भाव भने आज 35 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 10 रूपियाँले बढ़ेर 4,225 रूपियाँमा कारोबार भएको थियो। रचनाकार, संगीतकार, लोकगायक तथा नाटककार रत्न भीमसी रत्न वज्राचार्यको निधन भएको छ। नेपाल तथा नेपाल भाषाको गीत संगीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याउनुभएका भीमसीको हिजो 91 वर्षको उमेरमा निधन भएको नेवा पत्रकार दबुका पूर्वाध्यक्ष एवं संचारकर्मी सूरजवीर वज्राचार्यले जानकारी दिनुभयो। नेपाली तथा नेपाल भाषा गीत संगीत क्षेत्रमा 6 दशक भन्दा बढ़ी समय योगदान पुर्याउनुभएका भीमसी गायन, संगीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो। उहाँलाई नेपाली र नेपाल भाषाको संगीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिन्छ। उहाँको चर्चित गीतहरूमध्ये मलाई मेरो देशको सिन्दूर लाउन मन छ र तीर्थकुमारी थापासँग गाएको नेपाल भाषाको चर्चित गीत सुमधुगुताका सेवा निकै लोकप्रिय छन्। पाटनको विश्वबहालमा हुर्किएर हाल भोल्टोका बस्दै आउनुभएका स्वर्गीय भीमसीका 2 छोराहरू आनन्द र चेतन वज्राचार्य तथा छोरी मनु वज्राचार्य हुनुहुन्छ। स्वर्गीय वज्राचार्यको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। किशोर किशोरीले प्रयोग गर्ने च्याट जीपीटीका सुरक्षा व्यवस्था प्राप्त नभएको एक अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीका लागि च्याट जीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको छ। 13 देखि 17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै
ओफन एआईले अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ। यस अन्तर्गत किशोर किशोरीलाई चार्जिपिटीसँग अत्यधिक भावनात्मक रूपमा जोडिन नदिने एवं प्रकृतिका सामग्रीमा रोक लगाउने तथा लामो समयसम्म लगातार प्रयोग गर्दा विश्राम लिन सम्झाउने व्यवस्था गरिएको छ। ओफनीआईका अनुसार किशोर किशोरीले चार्जिपिटीमा दैनिक औसत 15 मिनटभन्दा कम समय बिताउने गरेका छन्। लामो समयसम्म प्रयोग गर्ने किशोर किशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयमा बढ़ी प्रश्न गर्ने गरेको कम्पनीको दावी छ। तर गैर नाफामूलक संस्था कमन सेन्स मीडियाले गरेको नयाँ अध्ययनले भने च्याटजीपीटी किशोर किशोरीका लागि अझै पनि अस्वीकार्य जोखिम रहेको निष्कर्ष निकालेको छ। संस्थाले 18 वर्षभन्दा कम उमेरका व्यक्तिका लागि च्याटजीपीटीको प्रयोगमा रोक लगाउन समेत सुझाव दिएको छ। दिउँसो 2 बजेको वर्षाङ्गी बुलेटिन अहिलेलाई यति नै। प्राविधिक मित्र खुशीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्त विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0662524297।

0: sip on your extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषारी कत्ते छाप कुए खैमु खोजिन ति गल्छ्यो
9: ए 26 पिसे घरी बालोटी र रेडियो मर्सिङ लिङ्गेन ओ गल्छ्यो
10: आफै रेडियो मर्साङ्गी FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे न्यामा यानी आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850063780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन? के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय सीता।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू,

0: Toiletonia. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
7: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: मर्सिंग एफएम 95 मेगाहर्ज।
9: औसत सरह वर्षा, हिउँ सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे त 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएको छैन। बिहान 10 बजेदेखि शुरू गर्ने तय भएकोमा तयारी नपुगेको भन्दै दिउँसो 1 बजेका लागि सारिएको थियो। त्यस्तै अर्को सूचना निकालेर दिउँसो 2:30 बजेका लागि सारेको मतदान अझै शुरू नभएको हो। निर्वाचन समितिले मतपत्र सबै आई नपुगेकाले मतदान रोकिएको जनाएको छ। अहिले उम्मेद्वार र कार्यकर्ताहरू धमाधम भोटमा आइरहेका छन्। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीहरूमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौड़ले आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै खुल्लातर्फका उपसभापतिका उम्मेद्वारहरू डाक्टर महेन्द्र रिजाल र देवराज चालिसेले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै सहमहामन्त्रीमा दलित क्लस्टरतर्फ उम्मेद्वारी दिएकी लक्ष्मी परियारले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनीतिक पुनरागमनलाई चासोका साथ हेरिएको थियो। यस शपथसँगै उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा पार्टीमा फर्कनु भएको छ। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटी बैठक शुरू भएको छ। वरिष्ठ नेताको हैसियतले पूर्व राष्ट्रपति भण्डारी पनि पहिलो पटक बैठकमा सहभागी हुनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको यस बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्य सम्पादन, पार्टीको आन्तरिक रणनीति र प्रतिपक्षी दलका रूपमा एमालेद्वारा उठाउनुपर्ने एजेण्डाका बारेमा छलफल भइरहेको छ। बैठकको निर्णय सहित पार्टीले आफ्ना धारणा औपचारिक रूपमा शीघ्र सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सामा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2077-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 आइपुग्दा बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, राजस्वको दायरा बढ़ाउन र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुन अघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जुन 19 तारीकदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसूनभरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले केही भूभागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एल निनोका कारण वर्षा कम हुन सक्ने सह प्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एल निनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदी वर्षा कम हुन सक्ने जोखिम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलनका क्रममा हिमपहिरोमा परि बेपत्ता भएका मुगका दुईजनाको शव फेला परेको छ। मुगुङ कर्मारोङ गाउँपालिका नौका अंग बहादुर रोकाया र ललित जंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलीले जानकारी दिनुभयो। जडीबुटी संकलनका लागि गएको 13 जनाको टोलीमध्ये उहाँहरू दुवैजना यही असोज 2 गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको संयुक्त सुरक्षा टोलीले खोजीका क्रममा रोकाएको शव यसअघि असोज 17 गते र बडुवालको शव हिजो लिमी पाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो। विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 2026 को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको जिकिर गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि वा नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतका नाम चर्चामा छन्। 2026 को नोबेल पुरस्कार विजेताको घोषणा भोलि हुँदैछ। अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबियाको स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग 2 श्रृंखला अन्तर्गत आइतबार क्यानाडासँग खेल्नेछ। घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमा मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण दिँदै सरकार, चालू खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढ़ाउन वित्त आयोगको सुझाव। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँ सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
1: एनबीएल सर्वसुलभ आवास कर्जा।
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
9: कम ऑन, यू विल पर्सनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रूपमा लुटपाट मचाउँदै आएको आयन माझी समूहका नायकसहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले सिन्धुलीका 24 वर्षका आयन माझीलाई जडीबुटी पुलमुनि गोली प्रहार गरी पक्राउ गरेको हो। पक्राउ पर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर र घुँडामुनि 1 राउण्ड गोली चलाएको थियो। उनको बयानका आधारमा प्रहरीले भक्तपुरबाट अन्य 2 सदस्यहरू मनोज कुमार मोक्तान र राकेश थिङलाई पनि पक्राउ गरेको छ। मुख्य नायिके माझी विरूद्ध काठमाडौँ, भक्तपुर र काभ्रेमा गरी ढाका चोरीका मात्रै 27 वटा मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूले बिहान हिँड्ने सर्वसाधारणलाई लक्षित गरी सिक्री लुट्ने, पठाउ र इनड्राइभ चालकको वाहना बनाएर सुनसान ठाउँमा लुटपाट गर्ने तथा 15 वटा भन्दा बढ़ी मोटरसाइकल चोरी गरेको खुल्न आएको छ। प्रहरीले उनीहरूको 7 वटा लुटपाटमा प्रयोग भएका 2 वटा मोटरसाइकल, 5 वटा नक्कली नम्बर प्लेट र 1 थान खुकुरी बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। काठमाडौँको शंखरापुर नगरपालिका 9 खुलालटार सड़कमा बसबाट लडेर 1 जनाको ज्यान गएको छ। इन्द्रायणीबाट साँखुतर्फ गुड्दै गरेको बसबाट लडेर सिन्धुपाल्चोकी 34 वर्षकी सानुमाया डोङको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी डोङको शंखरापुर अस्पतालमा उपचार क्रममा ज्यान गएको हो। यस्तै ललितपुर महानगरपालिका नम्बर 4 खरी बोर्ड सड़कमा गइराती 2 वटा मोटरसाइकलले आपसमा ठोक्किँदा 1 जनाको ज्यान गएको छ। दुर्घटनामा काभ्रेका 21 वर्षका जजमेन्ट स्याङतनको ज्यान गएको हो। भक्तपुरमा लुटपाटमा संलग्न रहेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाका 19 वर्षीय सौरभ मगर, 20 वर्षीय अस्मित गजमेर, रामेछापका 19 वर्षीय नवीन राउत र काठमाडौँको किर्तिपुर नगरपालिका 6-4 घरे बस्ने 30 वर्षका निलकुमार बस्नेत छन्। सूर्यविनायक नगरपालिका 4 को अनन्त लिंगेश्वरमा रहेको खड्का गाउँमा 22J8642 नम्बरको ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरका टोलीले पक्राउ गरेको हो। र त्रिभुवन विश्वविद्यालयले आफ्नो अनधिकृत रूपमा मिचिएको जग्गा फिर्ता ल्याई आमदानीमूलक काममा उपयोग गर्ने घोषणा गरेको छ। विश्वविद्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट मार्फत यस्तो घोषणा गरेको हो। जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार देशभर त्रिवीको 2500 रूपनी भन्दा बढ़ी जग्गा विभिन्न व्यक्ति तथा संस्थाले कब्जा गरेका छन्। यस्तै त्रिवीले थापाथली क्याम्पसको बल्कोमा रहेको जग्गामा चार्जिङ स्टेशन, वर्कशप र गाड़ी परीक्षण प्रयोगशाला सञ्चालन गरी आन्तरिक आमदानी बढ़ाउने भएको छ। त्रिवीले चालू आर्थिक वर्षका लागि 30 अर्ब 87 करोड़ रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएको छ, जुन गएको वर्षभन्दा झण्डै 10% बढ़ी हो। सिनेटर नियुक्तिमा भएको ढिलाइले यसपटक बजेट केही पछि आएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ऋण तिर्नको लागि अर्को ऋण लिँदै सरकार चालू खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढ़ाउन वित्त आएको सुझाव। काठमाडौँमा आतंक मचाउने आयन माझी समूहका नाइकेसहित 3 जना पक्राउ। नाइके माझी 27 वटा मुद्दाका फरार प्रतिवादी रहेको खुल्यो। र मिचिएको जग्गा फिर्ता लिने त्रिभुवन विश्वविद्यालयको घोषणा, बल्कुमा चार्जिङ स्टेशन सञ्चालन गर्ने। अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: sip on ya.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Japonia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ
3: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27-29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ
2: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्
3: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ साथै समर्थन मूल्य समेत तोकिएको छ
2: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म
3: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ स्थानीय उत्पादनको प्रयोग गरौ किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं
2: थप जानकारीका लागि सम्पर्क 98565450 र 98569340
3: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083
4: पशु पन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 28186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: अहँ, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै, बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।

0: के हो, फोन उठाउनु पर्दैन?
1: त्यही
0: त, सबै टेन्सन मलाई नै मात्र त छ नि, तिमीलाई त के नै छ र होइन? ओ, तिमीले सोचुन्जेल त नि मेरो बिहे नै भइसक्छ। त्यही भन्न त फोन गरेको नि, उठाउनु पर्यो नि त अनि।
1: अब उठाएँ त, सरी, भन न के गर्ने।
0: ल सुन,

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएफ किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
5: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
5: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
8: निशुल्क स्वास्थ्य शिविर हुने सूचना विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस् निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखिराख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाह हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने अल्यास भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसा फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडेल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ

0: California Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएफ किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856474486
5: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
6: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
5: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक फोडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: आइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-2160।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 066-5220-166, 98-560-45-248, 98-41-238-555 र 98-560-45-357। लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर, लमजुङ।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98-464-95-074 र 98-065-58-074।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
9: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
10: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर 7, लमजुङ।
0: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
0: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
14: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई, भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
4: आया मरे नि आमा, आया नि आया।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल।

0: गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ कहाँ जाने होला है।
0: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 98490 68924, 98450 86780।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर सात, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: Труд.
1: Труд где?
2: Труд. Здорово, Зура.
1: Ух. Ты что, мотик азер бой?
2: Бан. Ты это...
0: Багар.
3: Бачка ты хантас?
0: Ты это... Таргар вайди бун. Дай фери.
4: Адес.
0: Адес.
2: Труд где?
5: Труд.
0: Они сати... तेरो नाम बाख्रा कसरी भयो अरे खासमा
2: त
0: बुझे बुझे
2: ल घुमौँ है त
4: ए जुति
0: ल ल ओए डेयर
1: ट्रुथ होइन होइन डेयर
2: मर्दाले
0: त्यसो भए उतै गेट छ नि त्यो गेटबाट जो आउँछ नि फर्स्टमा त्यसलाई तैँले ल्याङ हान्नुपर्छ अब
4: केटा आयो भने नि
0: मतलब भएन नि जोसुकै आओस् ल्याङ हान्यो भने चाहिँ हान्ने नि
2: ल ल
6: One kitty for us.

0: कस्तो दामी है दाजु बहिनी है तर तिमी टेन्सन नली म छु नि अब त मै हो यो लगेर म इन्स्टाग्राममा हाल्छु जाउँ
1: जाउँ
0: है

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसिसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mega Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारीको लागि सम्पर्क 0665909999 9847969229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
10: तपाईँ रेडियो मर्सेन्जी एफएम 95

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Flip on ya. Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856042557 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675204535475475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिसो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छु। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव।
1: निःशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निःशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, भएमा डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने, भएमा लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने, भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन, भएमा उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने, भएमा बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने, भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
2: निःशुल्क जाँच हुने दिन र समय: यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004।
2: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
5: एक्सट्रिम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
6: मर्स्याङ एफएम 95 मेगाहर्ज
7: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
8: कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो एमाले ओडा र पालिका अधिवेशनको मिति तोक्यो पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन
7: आज पनि देशका केही ठाउँमा पानी पर्यो भोलि अझ बढ़ी वर्षाको सम्भावना एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा हिउँद सुक्खा हुन सक्ने
8: मोबाइल कम्प्युटरको बढ़दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम नियमित आँखा जाँच गर्न र सावधानी अपनाउन डाक्टरको सल्लाह
9: सफा पानीले धुने उचित मात्रामा पानी पिउनुपर्छ डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने आँखा सुक्खा हुने समस्याहरू हुन्छ फलफूल र भिटामिन ए युक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ
7: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई
8: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार
10: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
10: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
13: फोन 056-494-333 493-555
14: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10, दिउँसो 1 र 2:30 बजेका लागि सर्दै अन्तत आजका लागि स्थगित भएको हो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकोले मतपत्र छाप्न ढिलाइ तथा मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यस्तै महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको खाजा खाना खर्च पार्टीले नै बिहोर्ने भएको छ। कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलन गरेर महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाएको खर्च पार्टीले बिहोर्ने जानकारी दिनुभएको हो। कांग्रेसले खाना खाजा दिए पनि बास खर्च प्रतिनिधि आफैले तिर्ने गरी होटल व्यवस्थापन गरेको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। यस्तै मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनुभएको हो।
8: नेकपा एमाले आउँदो मंगिर 26 गते ओडा अधिवेशन गर्ने भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले मंगिर 26 गते ओडा र आउँदो पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय समेत गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटीलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। स्थायी कमिटिको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने भट्टले जानकारी दिनुभयो। यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता तथा पद तथा गोपनीयताको शपथ ग्रहण भएको हो। उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। शपथ ग्रहण लगत्तै पार्टी कार्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटिको बैठकमा पनि भण्डारी सहभागी बन्नुभयो।
7: आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाड़ादर अनुसार सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। चाँड पर्वको मौका छोपेर हवाई भाड़ादर बढ़ाएको भन्ने गुनासो बढ़ेपछि प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। यो छलफलपछि स्वीकृत भाड़ादरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ। 2072 मंगिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाड़ादर निर्धारण गरिएको थियो। त्यही आधारमा कम्पनीहरूले यात्रुको चाप बढ़ेका बेला उच्चतम भाड़ा लिँदै आएका छन्, जुन सामान्यतया भन्दा निकै महँगो पर्ने गर्छ।
8: पर्साको वीरगंजमा रहेको नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माफी माग्दै छिट्टै काममा फर्काउने प्रतिबद्धता जनाएको छ। शिक्षा मन्त्रालयमा आज भएको छलफलमा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले कलेजको निर्देशनप्रति राज्यको तर्फबाट माफी माग्नुभएको। उहाँले 24 दिनदेखि आन्दोलनरत चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टल छाड्न बाध्य पार्नु अमानवीय र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनुभयो। छलफलमा सहभागी आवासीय चिकित्सकहरूले भने कलेजमा प्रोफेसरहरूको निगरानीमा समेत बिरामी जाँच नदिए र तेस्रो वर्ष पुग्दा समेत व्यावहारिक अभ्यासबाट वञ्चित भएको गुनासो गरेका छन्।
7: वैदेशिक रोजगारीको क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैर कानूनी रूपमा गाड़ी चालक अनुमति पत्र अर्थात लाइसेन्स जारी गरेको खुलासा भएको छ। यो प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी संघको मिलेमतोमा 2077 साल मंगिर 25 गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिको नाममा समेत लिखित तथा प्रयोगत्मक परीक्षा उत्तीर्ण गराएको देखाइएको थियो। त्यस्तै फेल भएकाहरूको नतिजा सच्याएर र प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका सहित 13 जनालाई कृति कागजातका आधारमा लाइसेन्स उपलब्ध गराएको अनुसन्धानबाट खुल्न आएको छ। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव, मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, अधिकृतहरू तुलसीराम अधिकारी र राजीव अर्याल विरूद्ध मुद्दा दायर गरेको छ। त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी दिल्ली नारायण पाण्डेय, इन्स्पेक्टर गणेश केवाली र सही उमानन्द खनाल विरूद्ध पनि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग दावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
8: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। हिजोको तुलनामा केही कम वर्षा भएको भए पनि थुप्रै ठाउँमा पानी परेको हो। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै चितवनको झुवानीमा 43.2 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक, चितवन, सङ्खुवासभा लगायतका जिल्लामा पनि पानी परिरहेको छ। आजभन्दा भोलि अलि धेरै ठाउँमा र तुलनात्मक रूपमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सीदेखि भने मौसम खुल्न थाल्दैछ। यसैबीच प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुनु अघि यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जून 19 तारीकदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसून भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले पनि केही भागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार एलनिनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एलनिनोको कारण कम वर्षा हुन सक्ने सहप्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एलनिनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदी वर्षा कम हुन सक्ने जोखिम रहेको छ।
7: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा आँखामा हुने समस्या र सावधानीका उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
15: एनबीएल सर्वसुलभ आवास कर्जा
16: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
15: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
16: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
15: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
16: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
15: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
15: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
17: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिका अधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमै सक्रिय राजनीतिमा पुनरागमन। आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुने जोखिम लगायतका खबर प्रस्तुत
19: गर्यौं।
8: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज विश्व दृष्टि दिवस, आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। आँखाको स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा दृष्टि कमजोर हुनेदेखि आँखामा विभिन्न समस्या र रोगको जोखिम हुने गर्दछ। विशेष गरी मोबाइल कम्प्युटर तथा टेलिभिजन लामो समयसम्म हेर्ने र त्यस्ता उपकरण प्रयोग गर्नेमा अलि धेरै समस्या हुने गरेको पनि छ। नेपालमा अहिले आँखा सम्बन्धी समस्याको अवस्था कस्तो छ, आँखालाई स्वस्थ राख्न के गर्नुपर्छ भनेर साथी महेश गेवालीले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मालाई सोध्नु भएको छ।
9: एडल्ट एजमा चाहिँ मोतिया बिन्दु नम्बर एक कारण हो भने, दोस्रो चाहिँ डायबिटिज, रेटिनोपाथी, ट्रमा र उमेर पुगेपछि रेटिनामा एज रिलेटेड म्याकुलर डिजेनरेसन भन्ने रोग हुन्छ। बच्चाहरूमा ब्लाइन्डनेसको कजहरूमा चाहिँ चस्मा लाउनु पर्ने, समयमा पाउन चाहन नहुने, भमिरो भएर लेजी आई हुने, अम्लातिया हुने, जन्मजात रोगहरू छ, कन्जेनाइटल क्याटराक्ट या ग्लकोमा भनिन्छ, थोरै बहुत आँखाका क्यान्सरहरू पनि छन्। सात महिनाभन्दा अगाडि जन्मेका बच्चाहरू आइसियू अक्सिजनहरू आएर भेन्टिलेसनमा बसेका नवजात शिशुकाहरू पनि आँखाका समस्याहरू हुन्छन्।
19: आँखा उपचारको लागि अस्पतालहरू पहुँच योग्य छन्।
9: समग्रमा साउथ इस्ट एसियाको सन्दर्भमा हेर्दाखेरि यहाँको आई केयर गुणस्तरयुक्त, विश्वसनीयुक्त र एउटा लेभलको क्वालिटी आई केयर नेपालले प्रदान गर्दै गरेको छ। अरू अन्य विभागको हकमा हुने, तपाईँले काठमाडौँमा मात्रै अपरेसन उपचार गराए पनि अथवा मेचीमा गराए पनि, भैरवमा गराए पनि, नेपालमा गराए पनि खासै गुणस्तरमा त्यस्तो किसिमको अन्तर छैन। समग्रमा नेपालको आई केयरमा कुनै ब्याकलग छैन, धेरै समय कुर्नु पर्दैन। तपाईँले आज जताउनु भयो भने अपरेसनको लागि भोलिपल्ट पर्सिपल्ट तपाईँले गराउन सक्ने छ। एक्सेसेबल पनि छ, अफोर्डेबल पनि छ, क्वालिटी पनि छ। साथै प्रदेशमा अब्बल किसिमका टर्सरी लेभलका आई केयर सेन्टरहरू सब स्पेसिलिटीमा काम गर्नुपर्ने छ।
19: नागरिक आफूले चाहिँ कसरी ध्यान दिन सक्नुहुन्छ जसले गर्दाखेरि आफ्नो आँखालाई चाहिँ सुरक्षित राख्न सक्नुहुन्छ? काम गर्दाखेरि के कस्ता सावधानी अपनाउने, खानपान के गर्ने, जीवनशैलीमा के कस्ता सुधारहरू ल्याउने, ती कुराहरू चाहिँ के हुन सक्छन्?
9: जीवनशैली चेन्ज भएको छ। अहिलेको डिजिटल युजमा हामी धेरै समय मोबाइल र कम्प्युटरमा हामी समय व्यतीत गर्छौँ। सुखापना हुने एउटा समस्या हुन सक्छ, समुचित डिस्टेन्समा राखेर प्रयोग गर्नुपर्छ। त्यहाँबाट आएको डाइरेक्ट लाइटलाई प्रोटेक्सन गर्ने स्क्रिनहरू युज गर्नुपर्छ। 20 सेकेन्ड भए पनि आँखा चिम्लेर टाढा हरियो ऊहरू हेर्नुपर्छ। आँखामा सफा पानीले धुने, उचित मात्रामा पानी पिउनुपर्छ। डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने, आँखा सुखा हुने समस्याहरू हुन्छ। जङ्क फुडहरू नखाने, स्वस्थ खानेकुराहरू जुन हामीमा अभाइलेबल छ त्यो खाँदाखेरि हुन्छ। फलफुल र भिटामिन ए युक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ। अर्को कुरा के भनेदेखि, औषधिको सेवन गराएछ भने औषधिको साइड इफेक्ट के छ, यसले के पार्छ, असर पार्छ पार्दैन भन्ने कुराहरू र सम्बन्धित डाक्टरले पनि आँखा चेकअप गर्नलाई रिफर गर्नुपर्छ। केटाकेटीको त केही समस्या छ भने पहिलो वर्षदेखि नै आँखा जोगाउनुपर्छ भन्छु म। जुन स्कुलमा भर्ना गर्नुभन्दा अगाडि चाहिँ कम्पलसरी गरेर उनीहरूको नियमित चेकअप गर्नुपर्छ। केटाकेटीले टिभी हेर्दाखेरि अगाडि अगाडि सरेर नजिक हेर्यो, आँखा चिम्सो पारेर हेर्यो भने अभिभावकले पनि त्यसलाई गाली गर्ने, त्यहाँबाट तान्ने होइन कि उसलाई, उसको आँखा जोगाउनु पर्यो, किन यसरी हेर्यो, किन नजिक गयो भनेर प्रश्न गरेर उसलाई हाई केयर सर्भिसमा पनि यसको जाँच हुन्छ, यसको इलाज हुन्छ प्राइमेरी सेन्टरहरूमा पनि।
19: उहाँ हुनुहुन्थ्यो बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सावा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 82-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकोले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकिरहेको छैन। आर्थिक वर्ष 77-78 कुल ग्राहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 81-82 बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भार पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुँदै गएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, बजेटको राजस्व दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ।
8: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 2.31 अंकले बढ़ेर 2574.65 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन जीवन बीमा माइक्रो फाइनान्स अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 140 कम्पनीको शेयर बढेकामा 127 घटेको छ। 11 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3 अर्ब 74 करोड़को कारोबार भएकोमा आज 354 कम्पनीको 1 करोड़ 12 लाख किता शेयर 3 अर्ब 93 करोड़ रूपियाँमा किनबेच भएको छ।
19: त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष 2083-84 लागि 30 अर्ब 87 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट पारित गरेको छ। आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीद्वारा प्रस्तुत बजेटलाई स्वीकृत गरेको हो। प्रस्तावित बजेट अनुसार आन्तरिक स्रोतबाट 15 अर्ब 24 करोड़ र नेपाल सरकारको अनुदानबाट 15 अर्ब 62 करोड़ जुटाउने लक्ष्य छ। तर सरकारले गएको वर्षको भन्दा 4 अर्ब 80 करोड़ रूपियाँ कम अनुदान विनियोजन गरेको र शिक्षक तथा कर्मचारीको तलब वृद्धिको दायित्व समेत थपिएका कारण झण्डै 8 अर्ब 31 करोड़ रूपियाँ अपुग हुने देखिएको छ। नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिइएको छ।
8: नेपालको राष्ट्रिय चरा समेत रहेको हिमालयको सुन्दर पंक्षी डाँफेमाथि मानव गतिविधिका कारण गम्भीर असर पर्न थालेको भारतमा गरेको एउटा अध्ययनले देखाएको छ। भारतीय अनुसन्धानकर्ताहरूले गरेका दुईवटा अध्ययनले पूर्वाधार विकास, तीव्र शहरीकरण र ध्वनि प्रदूषणका कारण डाँफेको वासस्थान र संचार शैली दुवै फेर्दै गएको देखाएका द बेटर इण्डियामा प्रकाशित लेखमा उल्लेख छ। उत्तराखण्डको चोपटा र माध्यमेश्वर उपत्यकामा गरेको अध्ययन अनुसार गाड़ी र पर्यटकको कोलाहल बढ़ेको क्षेत्रमा डाँफेहरूले शान्त क्षेत्रका डाँफेको तुलनामा उच्च फ्रिक्वेन्सी वा बढ़ी पीचमा आवाज निकाल्ने गरेका छन्। हो हल्लाको बीचमा आफ्ना प्रजातिसँग सम्वाद गर्न उनीहरूले यो विधि अपनाएको अध्ययनको निष्कर्ष छ। यस्तै जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण डाँफेहरू आफ्नो प्राकृतिक वासस्थान छोडेर अझ बढ़ी उचाइतिर सर्दै गएको पाइएको छ। विज्ञहरूका अनुसार यसरी वासस्थान संकुचित हुँदा उनीहरूको प्रजनन प्रक्रिया प्रभावित हुने र दीर्घकालमा जनसंख्या घट्ने खतरा बढ़ेको छ। डाँफेमा देखिएको यो परिवर्तनले सिंगो हिमाली पर्यावरणले नै संकट भोगिरहेको स्पष्ट संकेत गरेको प्रतिवेदनमा भनिएको छ।
19: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: कृषि मन्त्र नार्क सँग
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ। उहाँका स्लाम बम्बे, पारिन्दा, अंगार, क्रान्तिवीर, अग्निसाक्षी, वेलकम लगायत थुप्रै चलचित्रमा उहाँको भूमिका सम्झन लायक छ। पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली अभिनेता गुमाएको छ।
6: हुम्लाको सीमावर्ती क्षेत्रमा जड़ीबुटी संकलनको क्रममा हिमपहिरोमा परिबेपत्ता भएका मुगुका दुईजनाको शव भेटिएको छ। मुगुम कारमारोङ गाउँपालिका नौका अंगबहादुर काया र ललित जंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जोड़ीबुटी संकलनका लागि गएको 13 जनाको टोली मध्ये उहाँहरू दुवैजना असोज 2 गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको सुरक्षा टोलीले खोजीको क्रममा रोकाएको शव यसअघि असोज 17 गते र बडुवालको शव हिजो लिमीपाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो।
7: बाँकेका किसान छिटो र बढ़ी उत्पादनको खोजीमा लाग्दा स्थानीय बालीका धेरै जातहरू हराउँदै गएका छन्। कोहलपुरको मैट हावामा आयोजित 16 राष्ट्रिय जीन बैंक स्थापना दिवसमा किसान र विज्ञहरूले रैथाने बालीको संरक्षणमा गम्भीर बन्नुपर्ने बताएका छन्। कार्यक्रममा सामुदायिक जीन बैंक गाभर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले पुस्तौंदेखि प्रयोग हुँदै आएका बिउहरू नष्ट हुँदै गएको र बाँकी रहेका जोगाउन चुनौती बढ़ेको बताउनुभयो। उहाँले किसान आफैले बिउ संरक्षण र आदान प्रदान गर्ने परम्परालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच नेपाल कृषि अनुसन्धान केन्द्र परिषद नार्कका बाली प्रजनन विज्ञ डाक्टर मुकुन्द भट्टराईले रैथाने बालीको बजार माग बढ़दो रहेको उल्लेख गर्दै यसलाई उत्पादन र बजारीकरणसँग जोड़नु पर्ने बताउनुभयो।
6: सरकारले देशभर संचालित सामुदायिक विद्यालय मध्ये 85% भन्दा धेरैमा इन्टरनेट सुविधा पुगेको दावी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो। त्यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला विस्तार भएको छ। 2077 सालदेखि संचालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 4608 विद्यालयमा सूचना प्रविधि प्रयोगशाला अर्थात आईसीटी ल्याब निर्माण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विद्यालयमा वैकल्पिक स्रोतबाट 69.6% विद्युत पहुँच पुगेको छ। नेपालमा धार्मिक प्रकृतिका विद्यालय समेत गरी 35,951 विद्यालय सञ्चालनमा छन्। तीमध्ये 27,010 सामुदायिक विद्यालय हुन्।
7: खोटाङमा भूमि प्रशासन कार्यालयका सेवाग्राहीले लेखापढी व्यवसायबाट हुने सम्भावित ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण भएको छ। जिल्लामा रहेको भू सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिको बैठकले आजदेखि लागू हुने गरी लेखापढी व्यवसायका लागि यो शुल्क निर्धारण गरेको हो। कार्यालयका सेवाग्राहीहरू लेखापढी व्यवसायबाट ठगीमा परेको गुनासो बढ़ेपछि पहिलो पटक सेवा शुल्क तोकिएको हो। जस अनुसार जग्गा राजीनामा, बकस पत्र, अंशभण्डा, नामसारी, सट्टापट्टा र दृष्टिबन्धक लगायत कामका लागि सेवा प्रकृति हेरी 1,000 देखि 1,500 रूपियाँसम्म शुल्क कायम गरिएको छ। यस्तै किट्टा कार्ड भएमा थप 200 देखि 400 रूपियाँसम्म र सामान्य निवेदन तथा सिफारिशका लागि 500 रूपियाँ निर्धारण गरेको केन्द्रले जनाएको छ। तोकिएको भन्दा बढ़ी शुल्क लिएमा कानून बमोजिम कड़ा कार्यवाही गर्ने समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो।
6: काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएको आयन माझी समूहका नायके सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सिन्धुलीका 24 वर्षीय आयन माझीलाई जड़ीबुटी पुलमुनि गोली प्रहार गरी पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर र घुँडामुनि एक राउण्ड गोली चलाएको थियो। उनको बयानको आधारमा प्रहरीले भक्तपुरबाट अन्य दुई सदस्य मनोज कुमार मुक्तान र राकेश थिङलाई पनि पक्राउ गरेको जनाएको छ। मुख्य नायकी माझी विरूद्ध काठमाडौँ भक्तपुर र काभ्रेमा गरी डाँका चोरीका मात्रै 27 वटा मुद्दा दर्ता रहेका पनि प्रहरीको भनाइ छ।
7: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री एनी कार्सनलाई प्रदान गर्ने भएको छ। शास्त्रीय परम्परा संघको रोचक सम्वाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गर्ने कार्सनका साहसिक र नवीन कृतिहरूको लागि पुरस्कृत गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ। उहाँले 1,10,00,000 स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। कार्सनले कविता लेखनसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएको छ। पहिलो नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्साशास्त्र, मंगलबार भौतिकशास्त्र र हिजो रसायनशास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ।
6: यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 वटा युद्ध अन्त्य गराएको दावी गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतको नाम चर्चामा रहेको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा पुगेको छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग 2 श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। श्रृंखलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा यथावत छन्।
6: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजेका लागि सरियो। एमाले ओडा र पालिकाका महाधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन।
6: आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुन सक्ने।
7: मोबाइल कम्प्युटर बढ़दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम, नियमित आँखा जाँच गर्न र सावधानी अपनाउन डाक्टरको सल्लाह।
6: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने, नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ
7: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
7: जय श्रीराम, जय श्रीराम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्रीराम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
9: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनसादी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 0 94 र 98065 58 0 74।

0: sip on ya.
1: Extreme energy drink.
2: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।

0: नमस्कार, म बसन्ता रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: पूर्वाधार विकास कार्यालय मार्फत हुँदै आएको यातायात सेवा एकीकृत सेवा कार्यालयबाट प्रवाह हुने दावी विरोधका लागि मृत्यु भएका मतदाताको नामावली सार्वजनिक। पशु सेवा कार्यालयका अनुसार दशैंका बेला लमसुङमा बाहिरी जिल्लाबाट खसी बोका आयात गर्न नपर्ने र विशेषर सातवटा कार्यालयद्वारा जनविकास माविका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण। अब समाचार विस्तारमा। लमसुङमा पूर्वाधार विकास कार्यालय मार्फत हुँदै आएको यातायात सम्बन्धी सेवा अब एकीकृत सेवा कार्यालय मार्फत हुने भएको छ। गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय माताहत रहेको यातायात सम्बन्धी सेवा प्रवाह सामाजिक विकास कार्यालयमा सारेसँगै जिल्लामा पनि कार्यालय परिवर्तन हुने भएको हो। हालसम्म भौतिक पूर्वाधार मन्त्रालय माताहत पूर्वाधार विकास कार्यालय मार्फत सेवा प्रवाह हुँदै आएकोमा अब सामाजिक विकास मन्त्रालय माताहत जिल्ला स्थित एकीकृत सेवा कार्यालयबाट हुने भएको छ। यातायात सम्बन्धी सेवाहरूलाई थप व्यवस्थित र सुदृढ़ बनाउन यातायात व्यवस्था कार्यालयहरू तथा तोकिएका एकीकृत सेवा कार्यालयहरू मार्फत प्रवाह सेवा शुरू गर्न लागिएको हो। यातायात सम्बन्धी सेवालाई अहिले एकीकृत कार्यालय वा छुट्टै यातायात व्यवस्था कार्यालय शाखा मार्फत व्यवस्थित र विस्तार गर्ने कार्य भइरहेको छ। सेवा प्रवाहका लागि ओएनएम सम्पन्न भइसके पनि सेवा प्रवाहका लागि परिपत्र नआएको एकीकृत सेवा कार्यालय लमसुङले जनाएको छ। सम्भवत प्रदेशबाट परिपत्र आएसँगै दशैंपछि यातायात सम्बन्धी सेवा एकीकृत कार्यालयबाट शुरू हुने कार्यालय प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो। यसअघि यातायात सेवा कार्यालय नभएका जिल्लाहरूमा नागरिकको सहजताका लागि पूर्वाधार विकास कार्यालयबाटै लुबुक नवीकरण, सवारी साधन कर संकलन, सवारी जाँचपास र रूट परमिट जस्ता सेवाहरू दिँदै आएको थियो। हाल सरकारले सेवा प्रवाहलाई थप प्रभावकारी प्रविधि मैत्री र एकीकृत बनाउनका लागि यी सेवाहरूलाई यातायात व्यवस्था कार्यालय वा एकीकृत सेवा केन्द्र मार्फत सञ्चालन गर्ने भएको हो। सेवाग्राहीले यातायात सम्बन्धी कामहरूका लागि विभिन्न ठाउँ धाउन नपरोस् भनी एकै स्थानमा सेवा दिने गरी एकीकृत कार्यालय प्रणाली लागू गरिएको प्रदेश सरकारले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय लमसुङले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने क्रममा नामावली सार्वजनिक गरेको छ। मतदाता अव्यवधिक कार्यक्रम अन्तर्गत जिल्लास्थित ओडाबाट संकलित विवरण अनुसार मृत्यु भएका मतदाताको नाम जिल्ला निर्वाचन कार्यालयको आधिकारिक पेज मार्फत सार्वजनिक गरेको हो। मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वा आफ्नो नाम हेरेर सोको दावी विरोधका लागि निर्वाचन कार्यालयले प्रत्येक पालिकाको छुट्टा छुट्टै नामावली सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको नाम हेरेर मतदाता नामावलीबाट हटाउन वा नामावली अध्यावधि गर्न सम्बन्धित परिवारको सदस्य तथा सरकारवालाहरूलाई आग्रह गरेको छ। निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अध्यावधिको कार्य गर्दै आएको छ। मतदाताको मृत्यु भएपछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदत्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिए नाम हटाउन सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार जिल्लाको ओडामा तथा निर्वाचन कार्यालयमा आएको निवेदनको आधारमा मृत्यु भइसकेकाको मतदाताको नाम हटाउनु अघि प्रकाशित गरिएको हो। लमजुङमा संकलित विवरणको आधारमा मृत्यु भइसकेका करिब 850 मतदाताको नाम सार्वजनिक गरिएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले बताउनुभयो। राष्ट्रिय परिचय पत्र भएका नागरिकले सोही आधारमा अनलाइन प्रणाली मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने प्रावधान समेत रहेको छ। राष्ट्रिय परिचय पत्र नभएका नागरिकले भने आएको प्रणाली मार्फत फारम भरि फोटो वा अङ्गछाप सहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्छ। यसै गरी मतदाता नामावलीमा नाम थर वा ठेगाना सच्याउने, एउटै ओडाभित्र मतदातालाई प्राप्त स्थानमा मतदान स्थल सार्ने, नागरिकता अनुसारको विवरण मिलाउने तथा दोहोरो नाम हटाउनका लागि अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था रहेको छ। मतदाता नामावली दर्ता अध्यावधिको अन्य प्रक्रियाबारे निर्वाचन आयोगको आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिन्छ। नेपाली कंग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10 बजे, दिउँसो 1 बजे र 2:30 बजेका लागि सार्दै अन्तत आजका लागि स्थगित भएको हो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छपाई ढिलाइ र मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सारेको कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। यस्तै खुल्लातर्फका उपसभापतिका उम्मेद्वार डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसले उम्मेद्वारी फिर्ता लिनुभएको छ। त्यस्तै सहमहामन्त्रीमा दलित क्लस्टरतर्फ उम्मेद्वारी दिएकी लक्ष्मी परियारले उम्मेद्वारी फिर्ता लिनुभएको छ। मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्षी निर्विरोध निर्वाचित हुनुभएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङ २ समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
3: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
1: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
3: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
1: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
3: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौ, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
1: थप जानकारीका लागि सम्पर्क 98560-45650 र 98560-79340।
3: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
1: विश्व कन्यादेवी कप 2083 सहभागी बनौ।
3: खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता भन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा मर्स्याङ्दी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ।
1: पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार

0: उत्कृष्ट गोलरक्षकलाई जनाही रू 1000 ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2500 प्लस 500।
1: टीम दर्ता मिति पुरुष तर्फ असोज 25 र 26 गते, महिला तर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाडी संख्या 7+3 10 जना।
0: पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: आयोजक कन्यादेवी युवा क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 98467-80098, 98458-22018, 98468-34821 र 97475-15083।
0: प्रवर्धक मर्स्याङदी गाउँपालिका भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी 4 को वडा कार्यालय तागरिङ लमजुङ।
1: पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।
0: 20 कन्या देवी कप 2083।
2: मर्स्याङदी एफएम 95 मेगाहर्ज।
3: विश्रामपछि स्वागत छ बाँकी समाचार। व्यावसायिक बाख्रा पालनका निम्ति राम्रो सम्भावित रहेको लमजुङमा दशैंका बेला मासुजन्य प्रयोगका लागि बाहिरी जिल्लाबाट खसी बोकायत गर्नुपर्ने अवस्था नरहेको पाइएको छ। जिल्लामा औषध आवश्यकता भन्दा बढ़ी खसी बोकाको उत्पादनका लागि बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था नरहेको भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङले जनाएको छ। कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा वार्षिक रूपमा 48,000 भन्दा बढ़ी खसी बोका उत्पादन हुने गरेको छ। सोमध्ये पनि जिल्लाका जनसंख्या र घरदूरी अनुसार दशैंका बेला मात्रै 15,000 खसी बोका खपत हुने अनुमान गरिएको छ। औषध आवश्यकता भन्दा 3 गुणा बढ़ी खसी बोका उत्पादन हुने भएकाले दशैं बाहेक पनि मासुजन्य प्रयोगका लागि लमसुङमा बाहिरी जिल्लाबाट खसी बोका आयात गर्नुपर्ने अवस्था नरहेको कार्यालय प्रमुख डाक्टर सुनिल नेपालीले बताउनुभयो। जिल्लामा दशैंका बेला खसी बोका बाहेक भेड़ा राँगा तथा बंगुरको मासु पनि प्रयोग हुने गरेको छ। कार्यालयको अनुसार वार्षिक 6,000 बढ़ी भेड़ा आय अर्थात तथा साँड उत्पादन हुने गरेको तथ्याङ्क छ। सो बाहेक वार्षिक रूपमा 7,000 को हाराहारीमा पाड़ा राँगा उत्पादन हुँदै आएकोमा दशैंका बेला 1,000 भन्दा कम राँगा खपत हुने कार्यालयले जनाएको छ। साबिक वर्षहरूमा पनि जिल्लाबाट मासुजन्य प्रयोगका लागि खसी बोका तथा भेड़ाहरू अधिक मात्रामा निर्यात हुने गरेको छ। जिल्लाको लेकाली क्षेत्रमा रहेका गोठ जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी तथा व्यक्तिगत बाख्रा फर्महरूबाट खसी बोका बिक्री हुँदै आएको छ। जिल्ला बाहिर निर्यात भएका खसी बोकाको विवरण अनुमान गरिए पनि जिल्लाभित्रै बिक्री भएका खसी बोकाहरूको अनुमान भने गर्न नसकिएको डाक्टर नेउपानेले बताउनुभयो। दूध र माछा उत्पादनमा आत्मनिर्भर नभए पनि लमसुङ जिल्ला मासु र अण्डामा भने आत्मनिर्भर रहेको तथ्याङ्कले देखाएको छ। जिल्लामा प्रत्येक वर्ष 4,000 मेट्रिक टनको हाराहारीमा मासु उत्पादन हुँदै आएको छ। प्रत्येक वर्ष 500 बढ़ी मेट्रिक टन मासु जिल्ला बाहिर निर्यात समेत हुने गरेको कार्यालयको तथ्याङ्क छ। सक्रिय अन्नपूर्ण पद मार्ग अन्तर्गत मनाङ निसाङ गाउँपालिका 6 क्षेत्रमा पर्ने थोङला पास जाने बाटोमा जमेको हिउँ हटाइएको छ। असोज 8 देखि 11 गतिसम्म परेको अविरल वर्षासँगै भएको भारी हिमपातपछि बाटोमा बाक्लो हिउँ जम्दा पदयात्री तथा स्थानीयको आवागमन प्रभावित भएको थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन एकापसँगको समन्वयमा अस्थायी परिपोष्ट टंकी मनाङबाट खटिएको प्रहरी र स्थानीय होटल व्यवसायको टोलीले बाटोमा जमेको हिउँ हटाएको हो। प्रहरी सहायक निरीक्षक कृष्ण प्रसाद रिग्मीको नेतृत्वमा गएको टोलीले हाइकम क्षेत्र 4,925 मिटर ओसाईको पदमार्ग तथा आसपासमा रहेको हिउँ सफा गरेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। टोलीले पर्यटकीय होटल तथा होटल परिसरमा जमेको हिउँ समेत हटाएको थियो। भारी हिमपातपछि होटल पदमार्ग तथा आवागमन हुने क्षेत्रमा हिउँ जम्दा पर्यटक तथा स्थानीयलाई आवाजावतमा समस्या भएको थियो। हिउँ हटाएपछि पदयात्री तथा पर्यटकलाई थ्रोङला पासतर्फको यात्रा सहज भएको प्रहरीले जनाएको छ। जिल्ला परिकारले मनाङका प्रहरी निरीक्षक मोहन जयरूका अनुसार पदमार्गमा आवागमन सहज बनाउन प्रहरी स्थानीय टोल व्यवसायी र सम्बन्धित निकायको समन्वयमा हिउँ हटाइएको हो। पर्यटकको चाप बढ़ने समयमा पदमार्गको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहजीकरणका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी निरीक्षक जयरूले बताउनुभयो। समुद्री सतहदेखि 5,416 मिटर उचाइमा रहेको थोङला पास सक्रिय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मध्ये एक हो। हिमपातका कारण पदमार्ग चिप्रो तथा जोखिमपूर्ण बन्ने भएकाले मौसम र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले पदयात्री तथा पर्यटकलाई आग्रह गरेको छ।

0: विशेषा नगरपालिका सात स्थित जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एकदेखि छ सम्मका विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ। विशेषा नगरपालिका सात वडा कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो। वडाध्यक्ष ऋषिराम बस्नेतको संयोजकत्वमा संचालित गरीब तथा जिहेन्दर विद्यार्थी छात्रवृत्ति कार्यक्रम अन्तर्गत बिहिबार विद्यार्थीलाई जाडो मौसमलाई लक्षित गरी स्वेटर वितरण गरिएको हो। स्वेटर वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले विद्यार्थीको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै जाडो मौसममा विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले स्वेटर वितरण गरिएको बताउनुभयो। उहाँले केही समयपछि कक्षा सातदेखि दशसम्मका विद्यार्थीलाई पनि स्वेटर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने स्थानीय सरकारको जिम्मेवारी भएकाले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने अध्यक्ष बस्नेतको भनाइ छ। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गरिएको सहयोगले जाडो मौसममा विद्यालय आउन सहज हुनुका साथै विद्यार्थीको शिक्षाप्रतिको उत्साह र आत्मविश्वास बढ़ाउन सहयोग पुग्ने विद्यालयले जनाएको छ। विद्यार्थीको आवश्यकता र हितलाई ध्यानमा राख्दै सहयोग प्रदान गरेकोमा विद्यालय परिवारले वडाध्यक्ष बस्नेत लगायत सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ। गुरूङ समुदायको भाषा संस्कृति परम्परा र जीवनशैलीलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण भइरहेको चलचित्र मलय क्रमुको छायाङ्कन लमजुङमा जारी छ। यस शहरमा 12 दिनसम्म छायाङ्कन सम्पन्न गरेको निर्माण टोली अहिले घनपोखराको प्राकृतिक सुन्दरता र सांस्कृतिक परिवेशलाई समेट्दै चलचित्रको दृश्य खिच्न व्यस्त छ। असोज 8 गते लमजुङ सदरमुकाम बेसरबाट छायाङ्कन शुरू गरिएको चलचित्रको दृश्य जिल्लाका विभिन्न स्थानमा खिचिनेछ। बेसी शहरमा निर्धारित छायाङ्कन पूरा गरेपछि निर्माण टोली घनपोखरा पुगेको हो। घनपोखराको प्राकृतिक सौन्दर्य, स्थानीय परिवेश र गुरूङ समुदायको संस्कृति सांस्कृतिक पहिचानलाई चलचित्रमा समेट्ने प्रयास गरिएको छ। लमजुङमा छायाङ्कन सकेपछि मनाङमा समेत चलचित्रका दृश्य खिच्ने योजना रहेको छ। पिटर गुरूङको लेखन तथा निर्देशन र खेमेन्द्र गुरूङको निर्माणमा तयार भइरहेको मलय क्रमुले गुरूङ समुदायको मौलिक कथा, सामाजिक परिवेश, भाषा, संस्कृति र परम्परालाई चलचित्र मार्फत प्रस्तुत गर्ने लक्ष्य राखेको छ। स्थानीय भूगोल र सांस्कृतिक पहिचानलाई कथासँग जोडेर प्रस्तुत गरिने भएकाले चलचित्रमा लमजुङका प्राकृतिक र सांस्कृतिक दृश्यले महत्वपूर्ण स्थान पाउनेछन्। चलचित्रमा धनकुमारी गुरूङ, काशी मनोज गुरूङ, मनिका गुरूङ, मन्जु गुरूङ, गजेन्द्र गुरूङ, रेशम गुरूङ, प्रतीकजङ तामाङ, समीर गुरूङ र आयुष गुरूङ लगायतका कलाकारको अभिनय रहेको छ। गुरूङ समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई चलचित्र मार्फत दर्शक माझ पुर्याउने प्रयासका रूपमा मलय क्रमुलाई हेरिएको छ। लमजुङ र मनाङका प्राकृतिक तथा सांस्कृतिक परिवेशले चलचित्र थप जीवन्त बनाउने अपेक्षा गरिएको छ। चाडपर्वका बेला कुनै शंकास्पद वा अपराधिक गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक रविनारायण काफ्रेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो। नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ। आपतकालीन अवस्थामा नागरिकले प्रहरीको 100 नम्बरमा निशुल्क फोन गर्न सक्नेछन्। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा 24 घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। चाडपर्वका समयमा बढ़न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, दुष्प्रचार र डिफेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढ़ाएको जनाएको छ। यहीको उपयोगबाट हुने अनलाइन ठगीलाई समेत यस पटकको चाडपर्व लक्ष्य सुरक्षा योजनामा समेटिएको छ। वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैरकानूनी रूपमा गाड़ी चालक अनुमति पत्र लाइसेन्स जारी गरेको खुलासा भएको छ। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित 7 विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा 2077 साल मक्सिर 25 गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिका नाममा समेत लिखित तथा प्रयोगत्मक परीक्षा उत्तीर्ण गराएको देखाइएको थियो। त्यस्तै अनुद्रिय भएकाहरूको नतिजा सच्याएर प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका सहित 13 जनालाई कृति कागजातका आधारमा लाइसेन्स उपलब्ध गराएको अनुसन्धानबाट खुल्न आएको छ।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: पूर्वाधार विकास कार्यालय मार्फत हुँदै आएको यातायात सेवा अब एकीकृत सेवा कार्यालयबाट प्रवाह हुने। दावी विरोधका लागि मृत्यु भएका मतदाताको नामावली सार्वजनिक। पशु सेवा कार्यालयका अनुसार दशैंकै बेला लमसुङमा बाहिरी जिल्लाबाट खसीको कायत गर्न नपर्ने। र विशेषर साथ ओडा कार्यालयद्वारा जनविकास माविका विद्यार्थीलाई न्यानो लुगा वितरण। साँझ 6:35 बजेको वर्षाङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो वर्षाङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो वर्षाङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ल्याइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 98573375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई, भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
9: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
6: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
4: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
6: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
4: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
6: उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
4: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
6: मोरल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडेल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665204।
4: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
6: हेलो, म स्याङदेव FM 95 मेगाहर्ज

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
2: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
1: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
1: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
1: थप जानकारीका लागि सम्पर्क 9556045650 र 9556089340।
2: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। केही नेपालयन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा, संवैधानिक व्यक्ति राजनीतिमा आउँदा गलत नजिर बस्ने विश्लेषण।
1: राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनुहुनी कुरो हो, पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा।
0: बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने बागमती प्रदेश सरकारको निर्णय। मतपत्र छाप्न ढिलाइ भएपछि कांग्रेस नेतृत्व चयन एक दिन पछि सर्यो, भोलि बिहानदेखि मतदान हुने।
2: भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
0: श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन। वीरगंजस्थित आवासीय चिकित्सकहरूलाई तत्काल अस्पताल आवासबाट ननिकाल्ने। आज राति पनि अधिकांश जिल्लामा पानी पर्ने।
3: रातिको मौसमको कुरा गर्नुपर्दाखेरि राति कोशी बागमती प्रदेश त्यसै गरी सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागहरू र यो जुन कोशी प्रदेशको तराईका क्षेत्रहरूमा नि मेघगर्जन चट्याङ हावाहुरी सहित पानी पर्ने सम्भावना देखिएको छ।
0: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवा भोटेकोशीको बाढ़ीले मानव पशुपक्षी एवं भौतिक संरचनालाई मात्र क्षति पुर्याएन, समग्र हिमाली सभ्यतालाई नै गम्भीर असर पुर्याउनका साथै त्रसित बनाएको छ। यसले हजारौं वर्षदेखि विकसित सभ्यता एवं त्यहाँ निर्मित अनगिन्ती सांस्कृतिक सम्पदाहरूको पनि तहस नहस भएको छ। यस्ता सांस्कृतिक सम्पदाहरूमा गोल्पा, छोर्तेन, माढ़ी, खोर्ल्यो, देवस्थलहरू, हिमाल पहाड़का पखेरामा अंकित पवित्र मन्त्र लगायतका आध्यात्मिक केन्द्रहरू समेत ध्वस्त भएका छन्। अब खबर सन्तोषी रावलबाट।
5: तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोशी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटि बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
6: सबै वडाका अधिवेशनहरू मंगिर सत्याग्रह गर्ने, सबै पालिका अधिवेशनहरू 4 गते गर्ने र मंगिरको पहिलो हप्तामा काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको। त्यस पछाडि अब हामी चाहिँ नि जुन ढंगले यो डिजिटल वार सुरु गरेर जुन खालको चाहिँ नि जनतामा महँगी भत्ता र अनियमितता बढाएको छ त्यसको विरूद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन ढंगले हामी भूमिका खेलेका छौँ त्यो कुरामा केन्द्रित हुने गरेर अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरकारको क्षेत्रमा बढी केन्द्रित भएर फट्ने भनेर निर्णय गरेका छौँ।
5: यसैबीच बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ। बैठकले मध्य प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मंगिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटिले नै निर्माण गरेर माथिल्लो कमिटिलाई अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटि बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधाकृष्ण मैनालीलाई सोधेका छौं।
1: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला, तर राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता दल कुदाउने कुरो राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहमताको हिसाबले ठिक कुरो होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको संकटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन, किन अब ओली जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छन् र अब एमालेलाई उठाउने हो भने अब ओलीले अहिले सेकेन्ड म्यान बनाएर राखेर होइन कि ओली विद्यालाई नै त्यहाँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने त्यहाँको संकटलाई टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो त्यहाँ राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो हो। त्यसकारण मलाई लाग्छ यसका दुईटा पाटा भए, एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो, त्यसो गर्नु हुँदैन। त्यो अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
5: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
2: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौं, तोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट शुरू गर्छौं भन्यौं। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 एउटा मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धि डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनु भएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका, त्यहाँदेखि भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
5: बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनर्स्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कोशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढ़ीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। बीरगंज स्थित नेशनल मेडिकल कलेजको आवश्यक चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
7: यस्तो पानी पर्दाको बेलामा है मौसम चाहिँ तपाईँलाई आफैमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदाखेरि चाहिँ प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउनु चाहे जेसुकै मिस्टेक भयो हजुरहरू त डक्टर हुनुहुन्छ है तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस भनेपछि यो चाहिँ कुनै पनि लजिक कुनै पनि ऱ्यासनल त्यहाँनिर चाहिँ उपयुक्त हुँदैन भन्ने कुरामा दुई मत छैन।
5: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 को दफा 37 को व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधार पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ। कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ। हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो भरेपछि क्यानले छलफल गरेको हो। गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित वर्षको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ। अन्य प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना हुने मौसमविदले जानकारी दिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो। नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो। त्यो राखेपबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो। त्यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ्न सक्यो छैन। गत जुन 24 भनी नेपाल फिफाकै निलम्बनमा परेको थियो। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ।
8: उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो।
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदहरूको प्राथमिकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको बिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि
10: हानिकारक हुन्छन् भनेर
11: सही भन्यो शीतल। जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो थिए हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ।

0: सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
1: देवीघाट बजार
2: सामान लयो, सुन चाँदी तामो पित्तल धेरै लयो, बास कोठाहरू फुटेको छ, त्यहाँ सुत्ने पलङहरू जम्मै ती छोपिएको छ, ढुङ्गा माटो सार्दा ती छ, हेरिरहेको छ, गइरहन्छु म हेर्नलाई, घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि, हामी बस्ने हो। प्रशासनले आएर हेरेर, नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर बसेका छौँ।
1: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बाढीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल। अचेल मौसम फेरबदल भइरहेको छ, यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्।
3: बाढी प्रभावित क्षेत्रमा चाहिँ धेरै जसो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है। अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाँच्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँच्योहरू गर्ने, अनि हाँच्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ। त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन, तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जचाएर भाइरल ज्वरो बाहेक अरू कुनै समस्याहरू पनि हुन सक्छ है, त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ।
1: पानी उमालेर मात्रै खाने, बासी खाना नखाने, रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने, बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्थाका मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदको भूमिका।
4: अब हामीले बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
0: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा।

0: प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
3: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ माइज।
4: धन्यवाद लीलजी।
3: के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्ने छ गर्दै हुनु।
4: मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेका थिएँ, कुलो पैनी बाटा घाटा होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल हतुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्का सर भन्ने हुनुहुन्छ, खड्का थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँच थर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
3: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
4: मैले एउटा पनि आश्वासन दिनु परेन।
3: तपाईँ नदिया कि जनताले नै
4: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्ने ठाउँमा के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै हामी भन्दैनौ भनेर भन्नुभएको छ।
3: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
4: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँच थर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने, डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने, यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन, आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नुहुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएको, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँच सय दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यावत समस्याहरू छ, त्यसरी कृषिलाई चाहिँ अलिक बढी नै प्रोत्साहित गर्नुपर्छ।
3: जस्तो पाँच थर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँच थर समृद्ध हुन सक्छ, डेरी व्यवसाय, तेस्रो
4: नगदेवालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन
3: के छ। पाँच थरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
4: डिमाण्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँच थर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ नि सिलौटी भन्छ अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
5: तीनपटक पुगिसके मात्र
4: तीनपटक पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ फिदिम बजार चाहिँ दसवटा मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको दसवटा नमूना शहरहरू मध्ये एउटा हो
5: तपाईँलाई एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मानिस
4: होइन सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ सड़क सुविधाले पहुँच पुर्याइदिने दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने
5: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन अरू सांसद जस्तो होइन नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ गरिरहेको छ भने यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ
4: सर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथिबराको होइन दर्शन गर्ने सरसर सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ भन्नाले पनि अब मुख्यत पाथिबरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो पाँचथर जिल्लामा पनि छन् तिम्बु पोखरी छ होइन हुन त पाँचथर र ताप्लेजुङको सिमानामा छ होइन सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भनेर तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ त्यो मेरो गाउँमा पर्दछ
5: लब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो
4: साधुटार भन्न खोज्दै थिएँ साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि सुन्दरता बोकेको एउटा क्षेत्र हो जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन फेवा तालको आँगनमा लैले माछा पुछ्री छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ त्यो त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ इलाम र पाँचरको सिमाना पर्छ त्यो पहिलेको एउटा व्यापारिक नाका थियो जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो त्यो समयको व्यापारिक केन्द्र थियो त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँच थर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ
6: हेलो सांसदको विस्तृत रूप भोलि बिहान छ बजेको साझा खबरपछि साढे छ बजेमा तपाईँले सुन्न सक्नुहुनेछ केही नेपाल ऐन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको छ कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ हवाई भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीहरू सहमत भएका छन् गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ Extreme energy drink. Taste the difference. Feel the energy.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनसारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: California.
1: Extreme energy drink.
2: है नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 98415414848

0: Mania.
1: Extreme energy drink.
2: ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ महिला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
3: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा,
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5020-209।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जो, फोन नम्बर 0665-21-083,
6: सम्पर्क मोबाइल नम्बर 98-5-13-375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021230, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: मध्य पूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वाशिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढ़ावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुतीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सृजनाहरूमा प्राय पद्य गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 भन्दा बढ़ी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी अपरेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा तपाईलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली कांग्रेसको महाधिवेशन 5 दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
4: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 चाहन्छु हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 एउटा क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 चाहिँ कानून व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँथेँ म। 3 बजे चाहिँ सुरु गरेँ भने बेलुका चाहिँ 12:00, 1:00, 2:00 जान सक्ने आकलन गरी त्यो राति चाहिँ तपाईँलाई थाहा छ नि, अब मतदाताहरू पनि यही हो, अलिअलि केही होला, अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला, कसैले कसैलाई पानपुन गर्ला, त्यति भयो भने त्यो त नमजा हुन्छ नि। अहिलेसम्म मैले स्मुथली हाँकिराखेको जस्तो लाग्छ। राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अलि मान्छेले शङ्का गर्ने ठाउँ थियो भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो, बेलुका चाहिँ 3 बजेसम्मलाई समय राखिदिएको छु, 7 देखि 3 सम्म भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो। त्यसमा कहीँ केही खोज छैन।
3: तर 3 बजे सकिएला त
4: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो। 3 बजेसम्म सिद्धिएन भने नि 4 बज्ला।

0: पाँच छ दिन त भइसक्यो, मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ? फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्नी चाहिँ वातावरण मिलाएको छ मैले, दसवटा बाह्रवटासम्म काउन्टर राख्यो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई। म्याक्सिमम लाग्यो भने तिन दिन नत्र दुई दिन भित्रमा म रिजल्ट ल्याउँछु।
0: उनी थिए काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो। विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको, यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई।
2: मंसिरमा चाहिँ हामी चाहिँ सातै प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौं। त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौं। त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट, त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन, पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि, कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ।
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा?
2: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन, पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि। त्यसैले यो नेतृत्व परिवर्तन कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ, त्यसको त हाम्रो विधि प्रक्रिया छ। त्यो विधि प्रक्रिया अब महाधिवेशन छन्, जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ। त्यो
0: विशेष महाधिवेशन गर्ने, राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए, त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त
2: होइन? माग भएको होइन, छलफलको लागि यो कुराहरू लगेको हो।
0: हस्ताक्षर अभियान चल्यो, पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौंले त्यो मुद्दा उठाएर हिँडेको, बैठकमा समेत कुरा उठाएको भनेर आयो, त्यो सबै गलत थियो त? सबै
2: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई त लाग्दैन, मौखिक कुरा भयो होला।
0: तपाईँको जुन आज भोलि सुन्यो, यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज।
2: हेर्नुहोस्, पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन, सबै विधि प्रक्रियाबाट आएको छ, चेतावनीले केही हुनेवाला छैन। चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन, किनकि पार्टीभित्र विधान छ, विधि प्रक्रिया छ, त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ छैन मैले बुझाएको छैन। कि
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
2: होइन, मैले सुन्दै पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन।
0: मसँगै कुरा गर्दाखेरि त
2: देशको होइन, देशको आवश्यकता हो, पार्टीमा ऊर्जा ल्याउनु पर्छ, ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो, आज पनि भनाइ छ। कसरी हुन्छ, जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो, उत्पन्न गर्नु पर्यो।
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीले राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँ लाग्छ?
2: सुन्नुहोस् न, उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त।
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के हो?
2: त्यस्तो केही पनि होइन, न मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन, पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौँ।
0: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्ण बहादुर शाही।
3: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपति ज्यूको निजी सचिवालयमा जानकारी गराउँछौ, त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले त्यो अध्ययन शुरू भइसकेको छ आजदेखि।
0: विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
3: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेको छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिँ गरिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिँ विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाही। बारीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिस गरेको बताइएको छ। बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपटीमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
4: रसुवाको आमा छोडिङमो गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। तीन सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदे हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
5: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बहिर गएको छ भनेर भन्दाखेरि, बहिर बहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस लाज भए भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लास नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
4: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीड़ा छ। उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थ्यो होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु, तर सपनीमा पनि भेटिँदैन।
6: फर्केर आउँछ कि के भने हेरेको आउँदैन, मामी भनेको भन्ला उही भन्दैन, छोराको याद आउँछ कान जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदैन।
4: आफूहरू दिनमा मनोपरामर्श, विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका दुईवटा बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 जना भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
7: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 जनाको मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 जना घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र हिँड सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालु एकुरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:15 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।
8: नमस्कार, म संजय ढकाल
9: र म प्रतीक्षा खनालको।
8: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढ़ी प्रभावित क्षेत्रमा खलबलिएको खोप कार्यक्रम बारे कुरा गर्छौ।
10: नियमित खोप मात्र होइन, महामारीबाट बचाउन सक्ने खालका खोपहरूलाई हामीले तत्काल शुरू गरेका थियौँ, जस्तै हैजा।
9: पीड़ितलाई राहत र सुविधामा स्थानीय तहको भूमिका कस्तो?
11: जो चाहिँ घरबार विहीन हुनुहुन्छ, जसले परिवार गुमाउनु भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरू गएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ।
8: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री। बाढ़ीले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य चेक जाँचका साथै खोपका कार्यक्रम पनि खलबलिएका छन्। अस्थायी शिविरमा प्रभावितहरू राखिँदा सरुवा रोगका जोखिम समेत बढ़े। अहिले भने प्रभावित क्षेत्रमा खोपका कुनै कार्यक्रम नरोकिएको सरकारले बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा सरुवा रोग फैलन नदिन पनि सावधानी अप्नाइएको छ। उसले अप्नाइरहेको सावधानीबारे हामीले स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोधेका छौं।
10: खोपको कुरामा हामीले खोप छैन भने खोप पठाउने, खोपलाई टिस्यान चाहिन्छ, त्यो टिस्यान भण्डारण गर्नुपर्ने हुन्छ, त्यसको लागि हामीले समयमै त्यो पुर्याएका थियौँ। र खोप कसरी पनि पुर्याएका थियौँ भने कुनै ठाउँमा बाटो छैन भने हेलिकप्टरबाट मात्र पनि, र बाटो पनि जाँदैन त्यहाँ हेलिकप्टर छैन भने कुनै कुनै ठाउँमा ड्रोनको पनि प्रयोग भएर हामीले खोप पुर्याएका थियौँ। र त्यसरी खोप पुर्याएर नियमित खोप मात्र होइन, महामारी हुन सक्ने खालका, महामारीबाट बचाउन सक्ने खालका खोपहरूले हामीले तत्काल सुरु गरेका थियौँ। जस्तै हैजा, बाढी पहिरो गएको बेलामा खानपिनको टुङ्गो हुँदैन, त्यो अवस्थामा हामीले हैजा देख्न सक्छौँ, खोप दिन सक्यो भने, हैजा विरुद्धको खोप दिन सक्यो भने त्यो जोखिमबाट बच्छ भनेर हामीले हैजा विरुद्धको खोप दिएका थियौँ। दुईटै जिल्ला गरेर 70,000 हामीले खोप दिइसकेका छौँ। र जो खटिनु भएको छ स्वास्थ्य कर्मी, नेपाली सेनाका, नेपाल प्रहरीका, स्वास्थ्य प्रहरीका र उद्धार कर्मीहरूलाई हामीले टिडी खोप, टिटानस र डिफ्थेरिया विरुद्धको खोपहरू दिने काम तत्काल सुरु गर्यौं। अबको हाम्रो योजना भनेको चाहिँ दादुरा रुबेला, यस्तो खालको जोखिममा दादुरा रुबेला फैलिन सक्ने सम्भावना बढी हुन्छ, त्यही भएर दादुरा रुबेला विरुद्धको खोप 6 महिनादेखि 15 वर्षसम्मलाई लक्षित गरेर हामीले खोप सञ्चालन गर्ने जमर्को गर्दैछौँ। हैजा विरुद्धको 1 वर्षभन्दा माथिको सबैलाई थियो। टिडी खोप भनेको चाहिँ टिटानस डिफ्थेरिया विरुद्धको खोप चाहिँ सबै उमेर समूहको लागि थियो, विशेष गरी उद्धार कर्मी र घाइतेहरूलाई लक्षित गरेर थियो।
9: खोप लिन बाँकी रहेका कोही इच्छुक अथवा प्रभावित स्थानका बासिन्दाले चाहिँ कहाँ कोसँग कसरी सम्पर्क गर्नुपर्छ?
10: नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लिन सकिन्छ, नजिकैको स्वास्थ्य संस्थामा यहाँहरूको खोप सुनिश्चित नै छ।
9: कतिपय बाल बालिकाको अभिभावकहरू नै घुम्नु भएको छ, अन्त कसैकोमा चाहिँ शरण लिएर बसिरहनु भएको छ, कसरी यहाँहरूले उहाँहरूसम्म खोप पुर्याएर रहनु भएको छ?
10: अलि अन्यल भएको, किनभने खोप कार्ड चाहिन्छ, त्यो खोप कार्ड चाहिँ कहाँ छ त भन्दा त्यो घरमै थियो, खोप कार्ड अहिले छैन, मलाई त्यो जानकारी छैन कि त्यो बच्चाले खोप पायो कि पाएन भनेर, हो त्यसरी हामीले मोनिटरिङ गरिरहेका छौँ, निगरानी गरिरहेका छौँ, सोधपुछ भइरहेको छ, र पाउनुपर्ने महिना अनुसारले हामीले तालिका राखेका हुन्छौँ, त्यो उहाँ कति महिना भयो त्यो बच्चा, त्यो सबै कुरा सोधपुछ गरिसकेपछि त्यही अनुसारले खोप दिइरहेका छौँ।
8: उनी थिए खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
9: बाढ़ी पीड़ितहरूका निम्ति संघ तथा प्रदेश सरकारका अतिरिक्त स्थानीय तहहरूले पनि राहत तथा सुविधा उपलब्ध गराइरहेका छन्। जनतासँग सबैभन्दा नजिक रहने हुनाले उनीहरूले दिने सहयोग झन प्रभावकारी हुन सक्ने ठानिन्छ। यसबारे हामीले सबैभन्दा धेरै प्रभावित मध्येको रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालसँग कुराकानी गरेका छौं।
11: जो चाहिँ घरबारविहीन हुनुहुन्छ, जसले परिवार गुमाउनु भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरू गएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ। त्यसै जसको घरहरू मात्रै गएको छ, परिवार हुन्छ, उहाँहरूलाई पनि त्यो प्याकेज बनाएका छौँ। जसको परिवार चाहिँ के अरे कतै काम गरेर जाने बेलामा घरको भरपर्दो भरोसा एकै मान्छे चाहिँ हैरोपाओ र सगडी नाका पर्यटन क्षेत्रमा काम गर्नुभएको नाताले उहाँहरूले उहाँ कृतज्ञ हुनुभएको छ, उहाँहरूको लागि पनि हामीले त्यो खालको एउटा प्याकेज बनाएर 3 किसिमको हामीले वितरण गर्यौँ। भने अर्को कुरा के भयो भने त्यो तपाईँको यो कनेक्टिभिटी लगायत सड़कको यातायात सञ्जालबाट नजोडिएको कारणले ती प्रभावितहरू अरू समुदाय पनि जो चाहिँ प्रत्यक्ष प्रभावित हुनुहुन्न तर कनेक्टिभिटीको कारणले गर्दाखेरि चाहिँ खाद्यान्न लगायतका अरू चिजहरू खरिद गरेर खाने ठाउँ पनि नभएर अभाव हुने स्थिति बन्यो, उहाँहरूको लागि नै छुट्टै व्यवस्था गरेर हामीले एक चरण व्यवस्थापन गरिसकेको स्थिति छ।
9: यो राहत लिनको लागि बाढी प्रभावितहरू कहाँ जानुपर्छ र कसरी पाउँछन् उनीहरूले?
11: हामीले चाहिँ सम्बन्धित वडालाई केन्द्र बनाएर पालिकाले पालिकाको संयन्त्र भयो, वडाले वडामा नै हामीले वडा अध्यक्ष र वडा सदस्यहरूको संयन्त्र निर्माण, वडा सदस्य रहेको र वडा स्थित राजनीतिक दलको प्रतिनिधि रहेको एउटा संयन्त्र निर्माण गरेका छौँ। त्यो संयन्त्र मार्फत हामीले तल चाहिँ गाडी मार्फत जहाँ हाम्रो मूल स्टोर छ स्टोरबाट त्यहाँ चाहिँ सम्बन्धित वडामा लगेर हामीले साधन हाम्रो साधन पालिकाले व्यवस्थापन गरेको साधन मार्फत हामीले सम्बन्धित परिवारको सबभन्दा बढी क्षति भएको परिवारको सदस्य गुमाएको परिवारका घर घरै पुर्याउने स्थिति बनाएको छ। अरूको लागि चाहिँ एउटा टोलमा राखेर जसले चाहिँ खाद्यान्न लगायत कनेक्टिभिटीको कारणले चाहिँ प्राप्त नभएको स्थिति छ, एकचोटि मात्रै हामीले गर्यौँ, त्यो पनि सबैले लिन चाहनु भएन, त्यसरी हामीले व्यवस्थापन गरेका छौँ। भनेपछि उहाँहरूलाई चाहिँ त्यो राहतको लागि दौडेर टाढा पुगिरहनु पर्छ भन्ने छैन।
9: उनी थिए रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
8: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 भन्दा बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ हाम्रो वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ। आजदेखि हामी बीबीसी हातेमालोमा बाल बालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला प्रस्तुत गर्दैछौ।
12: नमस्कार, बीबीसी दर्शको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृंखलामा तपाईँ अंग्रेजी भाषाको प्रयोग र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। यो भागमा हामी आफ्ना रुचिबारे कुरा गर्न प्रयोग गरिने केही पदावली सिकौं है त। पहिला यी व्यक्तिहरूले भनेको कुरा सुन्नुहोस् अनि उनीहरूको रुचि समान छ कि भिन्न छ त्यो छुट्याउनुहोस्।
13: I'm interested in modern art.
14: I'm keen on watching sport, but not that keen on playing it.
15: I'm really into politics.
16: I've recently taken up hiking.
12: Okay, so they all have different interests. Ekjanale aadhunik kala modern art bare, ekjanale rajniti politics bare, ekjanale hiking bare ani ekjanale khelkud sport bare kura gare. आफ्नो रुचि व्यक्त गर्न उनीहरूले छुट्टा छुट्टै पदावली प्रयोग गरे। पहिलो व्यक्तिले आई एम इन्टरेस्टेड भने, इन्टरेस्टेड पछाडि कुन प्रिपोजिसन आयो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
13: आई एम इन्टरेस्टेड इन मोडर्न आर्ट।
12: हो, इन्टरेस्टेड पछि इन आउँछ। हामी त्यसपछि नाम जस्तै मोडर्न आर्ट अथवा आईएनजी फर्मको भर्ब प्रयोग गर्छौ। अब अरू केही उदाहरण।
13: I'm interested in dancing. I'm interested in mountain biking.
12: हामीले सुनेको अर्को वाक्यमा I'm keen प्रयोग भएको छ। आफ्नो रुचिबारे कुरा गर्ने यो अर्को तरिका हो। यो पदावली पछि कुन प्रिपोजिसन आएको थियो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
14: I'm keen on watching sport, but not that keen on playing it.
12: यसपालि यहाँ on आयो। I'm keen on। किन अन पछि पनि नाम अथवा आईएनजी फर्मको भर्ब प्रयोग हुन्छ, जस्तै वाचिङ स्पोर्ट। हामीले नेगेटिभ फर्म अर्थात नकारात्मक रूप पनि सुन्यौं, आम नट किन अन। यो पदावली चाहिँ आफूलाई मन नपर्ने गतिविधि के हो त्यो जनाउन पनि प्रयोग गर्न सकिन्छ। हामीले बी क्रियापदसँग इन्टु आएको वाक्य पनि सुन्यौं। आफूलाई केही कुरा निकै मनपर्छ भने हामी आम इन्टु समथिङ भन्छौं। ती व्यक्तिले आफूलाई के मनपर्छ भनेका थिए त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
15: I'm really into politics.
12: तपाईँ पोलिटिक्स जस्तै नाम अथवा आईएनजी आएको भर्ब प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि I'm really into reading about politics. हामीले सुनेको अन्तिम वाक्य चाहिँ केही भिन्न थियो। त्यसमा आफूले भर्खरै गर्न थालेको गतिविधिका लागि प्रयोग हुने पदावली थियो। त्यो के थियो सम्झनुहुन्छ? फेरि सुनौ है त।
16: I've recently taken up hiking.
12: हामी आफूले भर्खरै केही गर्न वा सिक्न थालेको कुरा जनाउन टेक अप प्रयोग गर्छौ। She's taken up the guitar. अर्थात उनले गिटार सिक्न थालेकी छन्। अब केही अभ्यास गरौं। के तपाईँ आफूलाई कथा वा उपन्यास पढ्न मन पर्दैन भन्न सक्नुहुन्छ? एक पटक किनन प्रयोग गरेर वाक्य बनाउने प्रयास गर्नुहोस् त। के तपाईँले बनाएको वाक्य पनि यस्तै छ?
13: I'm not that keen on reading fiction.
12: Well then, अब तपाईँ आफूले भर्खर योगाभ्यास सिक्न वा गर्न थाले भन्न सक्नुहुन्छ। Let's listen and compare.
13: I've recently taken up yoga.
12: Well then, अब तपाईँ हामीलाई कमिक्स पढ्न मनपर्छ भन्न सक्नुहुन्छ। यसमा इन्टु प्रयोग गर्नुहोस् है। Let's listen and compare.
13: I'm really into reading comics.
12: अन्तिममा अब के तपाईँ इन्टरेस्टेड प्रयोग गरेर आफूलाई चेस खेल्न मनपर्छ भन्न सक्नुहुन्छ? Let's listen and compare.
13: I'm interested in playing chess.
12: Well done. तपाईँलाई चाहिँ के गर्न मनपर्छ? अबदेखि तपाईँ यी पदावली र शैली प्रयोग गरेर आफ्ना रुचिबारे कुरा गर्नुहोस् है त।
8: अहिले सुन्नुभयो बोलीचालीलाई सहयोग हुने गरी अङ्ग्रेजी भाषा सिकाउन बनाइएको बीबीसी दर्श पाठशालाको एक भाग। अब सुन्नुहोस् यसको दोस्रो भाग।
12: बीबीसी दर्शको पाठशालामा तपाईँलाई फेरि स्वागत छ। यो भागमा आज तपाईँ कन्डिसनल फर्म प्रयोग गरेर काल्पनिक अवस्थाबारे कुरा गर्ने तरिका सिक्न सक्नुहुन्छ। अब केही वाक्यहरू सुनौ। यी व्यक्तिहरूले के कुराको कल्पना गर्दैछन् त्यो विचार गर्नुहोस् है त।
13: If you could go anywhere in the world, where would you go?
15: If I could go anywhere in the world, I would go to Australia.
14: I'd go to the moon.
17: I'd go to the Arctic.
12: उनीहरूले आफूलाई मन लागेको ठाउँमा जान पाइयो भने आफू कहाँ जाने थिए भन्ने कुरा बताए। उनीहरूले अवास्तविक अवस्थाबारे कुरा गरेका हुन्। यस्ता वाक्य बनाउन हामी अनरियल कन्डिसनल अर्थात द सेकेन्ड कन्डिसनल भनिने रूप प्रयोग गर्छौं। अब यस्ता वाक्य कसरी बनाउन सकिन्छ भन्ने सिकौं। वाक्यको पहिलो भागमा इफ र त्यसपछि पास्ट टेन्समा क्रियापद प्रयोग हुन्छ इफ आई कुड। वाक्यको अर्को भागमा चाहिँ हामी वुडसँगै इन्फिनिटिव वा बेस वर्ब प्रयोग गर्छौं आउट गो। सामान्यतया बोल्दाखेरि वुडको छोटो रूप उच्चारण हुन्छ। उदाहरणका लागि आउट गो हिउड गो। फेरि एकपटक पूरै वाक्य सुनौ है त।
15: इफ आई कुड गो एनीवेयर इन द वर्ल्ड आइड गो टु अस्ट्रेलिया।
12: माथि भनिएको कुड क्यानको पास्ट टेन्स हो अनि वाक्यको दोस्रो भागमा उडसँगै एउटा क्रियापद आयो आउट गो। हामी यी दुई भागलाई वाक्यको अगाडि वा पछाडि पारेर पनि भन्न सक्छौ। यो वाक्य फेरि एकपटक सुनौ है त अनि तपाईँले वाक्यका दुईटा भाग अगाडि पछाडि परेको थाहा पाउनुहुन्छ।
15: If I could go anywhere in the world, I'd go to Australia. I'd go to Australia if I could go anywhere in the world.
12: यी दुवै वाक्यको अर्थ चाहिँ एउटै हुन्छ। कुनै काल्पनिक प्रश्नको उत्तर दिँदा उठसँग भर्ब जोडेर छोटो वाक्य पनि बनाउन सकिन्छ। छोटा उत्तरहरू फेरि एकपटक सुनौ। Where would these people go?
14: I'd go to the moon.
17: I'd go to the Arctic.
12: पहिलो व्यक्तिले आफू मून अर्थात चन्द्रमामा जान्थे भने दोस्री व्यक्तिले आफू आर्कटिकमा जान्थे भनिन्। अब केही अभ्यास गरौं। यस्तै शैलीमा यदि म इङ्ल्याण्डमा बस्थे भने अंग्रेजी राम्ररी बोल्थे कसरी भन्न सकिएला। एकपटक सुनौ है त।
13: If I lived in England, I'd speak English very well.
12: मसँग धेरै पैसा भएको भए आमा बुवालाई दिन्थे। यो वाक्यलाई चाहिँ कसरी भन्न सकिएला। एकपटक सुनौ है त।
13: If I had lots of money, I'd give it to my parents.
12: Well done. अब अर्को एउटा काल्पनिक अवस्था सुनौ। त्यसको अर्थ कति बुझिन्छ त्यो पनि विचार गर्नुहोस् है त।
13: If I could have any talent, I'd be able to sing.
12: Great. यी महिलाले आफूसँग क्षमता भएको भए गाउँथे भनिन्। अर्थात् उनी गाउन जान्दिनन् तर उनले गाउने कल्पना चाहिँ गरिन्। अब फेरि तपाईँको पालो। यहाँ सोधिने प्रश्नहरूको उत्तर आफै बनाएर दिने प्रयास गर्नुहोस् है।
13: If you could go anywhere in the world, where would you go? If you could have any talent, what talent would you have?
12: वेल डन। आजलाई यति नै। अहिले सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला।
9: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनुहुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
2: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
1: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
2: उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
2: मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
1: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9857013375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
8: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
11: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
10: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
8: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसेश्वर लमजुङको 20औं वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: बेसेश्वर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे
0: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ।
0: यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
2: मर्सङ्गदी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
0: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य

0: समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौ, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
0: थप जानकारीका लागि सम्पर्क 98560-45650 र 98560-79340।
1: किसानको मेहनत उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार।
1: सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाड सेवा केन्द्र सेउडीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे, सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे।
0: नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे, स्थान हातेमालो साकोसको सभाहाल बेसेसहर 7 भीमसेन स्थान लमजुङ।
1: थप जानकारीको लागि सम्पर्क हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी शहर 066-520-915 520-925, खुदी सदस्य सेवा कार्यालय 98560-87-624 र भोटेवाडार सदस्य सेवा कार्यालय 066-400-225।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: जोजोलप्पा खाजालो
1: झोरले
0: लास्तो फ्याफुल्ला
2: जो
0: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्तंगदी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।